0: दरले वृद्धि गर्ने निर्णय गरेको छ।
1: सरकारको विरोधाभास नीति, एकातिर लगानी आह्वान, अर्कातिर धरपकड़ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई 10 बैशाखमा प्रहरीले पक्राउ गर्यो। पक्राउ कानून विपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई गैर कानूनी थुनामा नराख्न आदेश दियो। उनी रिहा भएको केही घण्टामै 22 बैशाखमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको एक टोलीले उनलाई बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै फेरि पक्राउ गर्यो। एक सीआईबी अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ मुद्दा पुनः रूपमा फरक रहेकाले पुनः पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए। त्यस लगत्तै गोल्छा जिल्ला अदालतको आदेशमा रिहा भए। अहिले विशेष अदालतबाट दुवै मुद्दामा 1-1 करोड रुपियाँ धरौटी तिरेर बाहिरबाट मुद्दा खेपिरहेका छन्। गोल्छा पक्राउ प्रकरण हेर्दा सामान्य कानूनी प्रक्रिया जस्तो देखिन्छ, तर बालेन्द्र शाह नेतृत्वको सरकारले समाधान गर्न नसकेको एउटा महत्वपूर्ण विषय पनि यस प्रकरणले उजागर गरेको छ। त्यो हो, सरकारले जवाबदेहिता खोज्ने क्रममा सीमा पनि नाग्न सक्दो रहेको छ। सरकारले एकै समयमा यस्तो काम कसरी गर्न सक्छ? शंकर अग्रवालदेखि शेखर गोल्छा र पृथ्वी बहादुर पाण्डेसम्मका ठूला व्यवसायी विरूद्ध नेपालमा गरिएका धरपकड र कानूनी अभियोगहरूले करिब 10 वर्ष अघि व्यापारिक क्षेत्रमा तहल्का मचाएको अर्को एक घटनाको छल्को दिएका छन्। फेब्रुअरी 2017 युआरको नेतृत्वमा भएको प्रदर्शनले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेलाईमा अभियोग लगाउन बाध्य पारेको थियो। त्यसका केही दिनपछि पार्क र उनका सहयोगीहरूलाई घुस दिएको आरोपमा सामसङका उत्तराधिकारी ले ज्याङ पक्राउ परे। त्यस्तै ली दोषी ठहर भए पनि जेल परेर सफाई पाए। त्यस्तै घटना अहिले पनि भएको छ। सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिज्ञ व्यवसाय बीचको नेक्सस तोड्ने पुरापुरो अधिकार छ, तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभावमा पहिले छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव पारे पनि सोच्नुपर्ने अवस्था आएको छ। फौजदारी अनुसन्धान सुरु गर्नु अघि ठोस आधार हुनुपर्छ, अनुसन्धान गर्न थुनामै राख्नुपर्छ भन्ने हुँदैन। थुनामा राख्ने कार्यले सम्पूर्ण अर्थतन्त्रको गति नै प्रभावित हुन सक्ने विश्लेषकहरूले विश्लेषण गरेका छन्। सरकारको विरोधाभास नीति, एकातिर लगानी आह्वान, अर्कोतिर धरपकड शीर्षकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उनलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताका हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताएका छन्।
2: कराई प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री साईले विश्वासको मत प्राप्त गर्नुभएको हो।
1: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
2: सरकारले सार्वजनिक संस्थान प्राधिकरण बोर्ड निगम समिति लगायतका सार्वजनिक संस्थामा तलब तथा प्रोत्साहन भत्ता वृद्धि गर्नका लागि सञ्चालक समितिबाट निर्णय गर्न अख्तियारी दिएको छ। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 साउन 6 गतेको निर्णय अनुसार 2083 साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी लगायतको तलबमान ग्रेड प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता वृद्धि तथा कायम भएकोमा सार्वजनिक संस्थामा पनि साउन 1 गतेदेखि नै तलब तथा प्रोत्साहन भत्ता लागू हुने गरी निर्णय गर्न अर्थ मन्त्रालयले बुधबार पत्राचार गरेको छ।
1: गरिमा विकास बैंकको बालुवाटार स्थितमा स्थानान्तरण भएको छ। बुधबार बैठक बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको विधिवत रूपमा नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन्। लाजिमपाटमा रहेको केन्द्रीय कार्यालय अब बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा केन्द्रीय कार्यालय रहनेछ। 2064 साल कार्तिक 18 गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार प्रारम्भ गरेको विकास बैंकले 2067 साल वैशाख 1 गते कास्की महेन्द्र पुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भए पश्चात 2073 साल चैत 27 गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँको लाजिमपाटमा स्थानान्तरण गरेको थियो।
2: नेपाल विद्युत प्राधिकरण अन्तर्गतका जल विद्युत आयोजनाबाट आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा कम विद्युत उत्पादन भएको छ। प्राधिकरणको विद्युत उत्पादन निर्देशनालयका अनुसार आर्थिक वर्ष 81-82 कुल 2902.4 गिगावाट घण्टा विद्युत उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 घटेर 2763.73 गिगावाट घण्टा मात्रै उत्पादन भएको छ।
1: निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो 440 मेगावट तिला एक जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। कालीकोटमा निजी क्षेत्रको एससी पावर कम्पनी प्रालीले निर्माण गर्ने उक्त आयोजनाका लागि एनएमबी ब्याङ्क लिमिटेडको नेतृत्वमा विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाले 44.55 अर्ब रूपियाँ ऋण लगानी गर्ने भएका हुन्।
2: पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी फलफूल तथा खाद्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको गत असारको बजार मूल्य विश्लेषण प्रतिवेदन अनुसार हरियो तरकारी र फलफूलको मूल्य 253% महँगिएको हो।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। भारतमा गत महिना भएको जेएनजी प्रदर्शनले केन्द्रीय शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको केही समयपछि जेन अल्फा पुस्ता पनि प्रदर्शनमा उत्रिएको छ। सन् 2010 पछि जन्मिएको यो पुस्ताले राम्रो सड़क, विद्यालय र आधारभूत सुविधाको माग गर्दै आफ्ना विद्यालयहरूमा प्रदर्शन शुरू गरेका हुन्। गत महिना कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा जेएनजी पुस्ताका युवाले शिक्षा प्रणाली सुधार र शिक्षा मन्त्रीको धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीमा प्रदर्शन गरेका थिए।
4: अब खेल खबर। गुल्मीको सदरमुकाम तम्घासमा रहेको एकमात्र खेल मैदान चिदीचौर खेल मैदान व्यवस्थित बनेको छ। मैदानको बीचमै मूल फुटेर हिलामी हुने अवस्थाको अन्त्य र दुबो रोपेर व्यवस्थित गर्ने सम्पन्न गरिएको। रेसुङ्गा नगरपालिकाले चिदीचौर मैदानलाई दुबो रोपेर व्यवस्थित बनाउन बहुवर्षीय ठेक्काका रूपमा लुम्बिनी प्रदेशबाट बजेट सुनिश्चित गरेको थियो। खेल मैदानकै बीचमा पानीको मूल फुट्ने समस्याका कारण उक्त पानीलाई जमिन तल नै व्यवस्थित गर्ने र त्यसपछि मलिलो माटोले समथर बनाएपछि दुबो रोप्ने कार्य सकिएको छ।
3: अब कला तथा मनोरञ्जन सम्बन्धी खबर। भदौ महिनामा 8 नेपाली चलचित्र प्रदर्शनमा आउने तयारीमा छन्। मास्टरनी, पार्वती, काका किकी, बा एक योद्धा, पेन्सन पट्टा, अक्षरा, माया भनेकै यस्तै होला र बेहुलीले भदौको प्रत्येक साता जसो नेपाली चलचित्रका लागि व्यस्त बनाउनेछन्। अझ भदौ 26 गते 4 फिल्म एकै पटक प्रदर्शनमा आउने भएपछि यो मिति नेपाली चलचित्र उद्योगका लागि विशेष चासो बनेको छ।
4: अब विचार तथा विश्लेषण। उत्कर्षमा काङ्ग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमाली टाइम्समा छापिएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई मान्यता दिइसकेपछि आफैलाई आफै वैधानिक घोषणा गर्दै हिँड्नु, इतिहासमा भोगेका नेताहरूलाई कसै गरी सभायमान हुँदैन, सर्वोच्च अदालतले हुन्छ त नि तिम्रो फाइल पुनः एकपटक हेरिदिन्छु भनेकै भरमा नेपाली काङ्ग्रेसको सभापति भनेर गगन थापा बाहेक अरू कसैले बोर्ड झुन्ड्याउनु त लाज पचाउनुको पराकाष्ठा नै हो। सबल, सशक्त र एकताबद्ध काङ्ग्रेसको अपेक्षा गरेको मन्तव्य सुनिरहेको छ। यसैबाट पनि यिनीहरू एक कदम पछि हटेर वा अलिकति झुकेरै भए पनि नेपाली काङ्ग्रेस एक बनाउँछन् कि भन्ने झिनो आशाको त्यान्द्रो जीवित छ। तर नरम हुने नाउँमा विधि र विधान मिचे भने त्यसको प्रतिफल झन खराब हुने डर पनि उत्तिकै छ।
3: विद्युतीय सवारीमा आकर्षण शीर्षकमा बाबुकाजी कार्कीको विचार गोर्खापत्रमा छापिएको छ। सरकारी निकायबाटै विद्युतीय सवारी साधन प्रयोगको शुरूआत भए प्रभावकारी हुनेछ। प्रधानमन्त्री तथा मन्त्री र विशिष्ट कर्मचारीहरूबाट विद्युतीय सवारी साधनको प्रयोग गर्ने, कर्मचारी ओसार पसार गर्ने तथा साना तथा मझौला खालका विद्युतीय बस सञ्चालन गर्ने, सरकारी र अर्धसरकारी निकायका सवारी साधन पनि विद्युतीय बनाउँदै जानु जरूरी छ। निजी क्षेत्रको संलग्नता बढाउन केही समयका लागि भारी मात्रामा भन्सार छुटको व्यवस्था गर्ने, विद्युत प्राधिकरणले अनिवार्य रूपमा विद्युत वाहन मात्र सञ्चालन गर्ने नीति लिने, वित्तीय संस्थाबाट विद्युतीय सवारी साधन खरिद गर्न सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था आदिले विद्युतीय सवारी साधन प्रयोगप्रति आकर्षण बढाउन सक्छ।
4: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: FM 101.9
1: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 4 गते बिहीबार, अगस्त 20 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
1: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रुलिङ अनुसार संसदमा गृहमन्त्रीको सम्बोधन, सरकार र दल बीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लामिछानेको दावी।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन झन अनिच्छा, बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा।
1: आन्तरिक द्वन्द्वका कारण कङ्गोमा युवोला नियन्त्रण बाहिर, दक्षिण लेबनानका करिब 8 लाख मानिस घर फर्किए। युएद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा।
0: र नेपाली धावक आयुष कुँवरद्वारा 200 मिटर दौडमा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडियो। ग्रीनफिल्ड कप अन्तर्विद्यालय बास्केटबलको सेमिफाइनल, टेनिसका 3 खेलाडी प्रशिक्षणका लागि भारतमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सबैभन्दा सुरुमा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेको कार्य सम्पादन सम्झौताको प्रसङ्ग।
1: सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। चालु आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डाक्टर सोनी वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यस्तै महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्झौता गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्पादन गर्नुभएको हो। कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेटको कार्यान्वयन गर्न र 100 कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको बताउनुभयो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
3: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 8-6 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: यसैबीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न माग र मुद्दाहरू राख्दै आएका थिए, केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रुपियाँबाट बढेर 48,058 रुपियाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रुपियाँबाट 38,203 रुपियाँ कायम गरिएको छ। ईसीडी सहजकर्ता, विद्यालय कर्म कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रुपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 पुगेको छ। विद्यालय सहयोगीको 10,000 15,000 रुपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ।
1: राष्ट्रपतिका सभापति रवि लामिछानेले राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी अनुसार नै सरकार र राष्ट्रपा अगाडि बढ्ने बताउनु भएको छ। उहाँले मन्त्रीले 100 काम गर्दा 2 प्रश्न आउनु स्वाभाविक रहे पनि त्यसलाई सम्बोधन गरेर अगाडि बढ्ने समेत बताउनु भयो। सिंहदरबारस्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा हिजो भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले प्रतिनिधि सभाका सदस्य र मन्त्रीबीच देखिएको संचारको अभाव, रिक्त तिक्तता सदनमा प्रस्तुत गर्ने विषय र प्रस्तुतिबारे संसदीय दलका सदस्यहरूलाई निर्देशन समेत दिनुभएको थियो। छलफलका क्रममा सभापति लामिछानेले सरकार र दलहरूबीच कुनै पनि प्रकारको अलमल नरहेको समेत स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी बोध गर्दै राष्ट्रपा अगाडि बढ्नेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नराख्न समेत निर्देशन दिनुभएको थियो। बैठकमा उहाँले सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै आएको भन्दै गुनासो र समस्या भए समन्वित भएर पार्टी र संसदीय दलमा राख्न निर्देशन दिनुभएको हो।
4: ठुलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा चिप्लन सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना सङ्ख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा भन्यो, तर समग्रमा त्यस्तो होइन। त्यस कारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन, तर धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ, तर त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छ, त्यस्तो केही छैन। सिङ्गो पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ त्यो एक्लो? त्यो
0: प्रतिनिधि सभाको बैठक 5 लागि स्थगित गरिएको छ। हिजोको प्रतिनिधि सभाको बैठक स्थगित गर्दै सभामुख डोलप्रसाद अर्याल जीपीले अर्को बैठक भदौ 8 दिउँसो 1 लागि बोलाउनु भएको हो। हिजोको बैठकमा बाल श्रम निषेध र नियमित गर्ने ऐन संशोधन विधेयकमाथि छलफल भएको छ। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्था अनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औल्याए। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 11 बालबालिका बाल श्रममा संलग्न छन्। तीमध्ये करिब 2.25 बालबालिका जोखिमपूर्ण काममा छन्। बाल श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको समेत जानकारी दिइएको छ। तथ्याङ्क प्रस्तुत गर्दै सांसदहरूले बाल श्रममा रहेका बालबालिकाहरूलाई विद्यालय पुर्याउन सरकारले उचित ध्यान नदिएको भन्दै गुनासो पनि व्यक्त गरे। यसैबीच सभामुख अर्यालको रुलिङ अनुसार गृहमन्त्री सुधन गुरुङ र परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिइसक्नु भएको छ। अब प्रधानमन्त्रीले जवाब दिन बाँकी छ। भदौ 1 बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभामा सांसद द्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 जवाब दिन सरकारलाई निर्देशन दिनुभएको थियो। नेपाली कम्युनिस्ट पार्टीका सांसद शर्माले गत साउन 22 जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाउनु भएको थियो। सरकारले जवाब नदिएपछि सभामुख सँग रुलिङको माग गर्नुभएको थियो। त्यसअनुसार सभामुखले 1 रुलिङ पनि गर्नुभएको थियो। यसैबीच नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्री नियुक्त भएको 3 कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेबाट सरकारमा सहभागी हुने 3 पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई हिजो साँझ एउटा समारोहका बीच प्रदेश प्रमुख एकराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज फसाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सामाजिक विकास मन्त्रीमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कल बहादुर हमालले शपथ लिनुभएको छ। सत्तारूढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच हिजो दिउँसो मात्रै मन्त्रालय भागबण्डामा सहमति बनेको सुर्खेतका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा स्वस्थ मासुको लागि पुरा गर्नुपर्ने मापदण्ड,
5: पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण अभियान चलाउँदै एमालेको इतर पक्ष मैकमै थुप्रियो 15 खर्ब ऋण लिन अझन अनिच्छा बजेट पार्न मरिहत्तेक तर कार्यान्वयनमा सधैँ लफडा लगायतका खबर बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
7: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ
6: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ
6: बाल विवाह रोकौँ छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सिआइएन
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दुध अन्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
8: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
9: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नागरिकको पहिलो पृष्ठमा बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ दाङको घोराई उपमहानगरपालिका 18 स्थित अम्बिकेश्वरी मन्दिरसम्म पुग्ने सडक सजावटका लागि भन्दै लुम्बिनी प्रदेश सरकारबाट 15 लाख रुपियाँ बजेट विनियोजन भयो बजेटले मितिरी हस्पिटलदेखि मन्दिरसम्म पुग्ने सडक सजावट गर्ने मागलाई सम्बोधन गरेको थियो तर प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयबाट विनियोजित उक्त बजेट खर्च नभएर फ्रिज भयो माग अनुसार बजेट पनि पर्छ तर विभिन्न खिचतानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन् योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र समूह बीच स्वार्थको द्वन्द हुँदा बजेट फ्रिज हुने समस्या बल्झिँदै गएको छ कसले जस पाउने भन्ने होडबाजीले पनि यस्तो हुने गरेको छ अब इन्टरनेटको गति अनुसार शुल्क शीर्षकमा अर्को खबर प्रकाशित छ नयाँ महसुल दर अनुसार 20 MBPS देखि 650 MBPS सम्मको इन्टरनेट पाइनेछ जसअनुसार ग्राहकले न्यूनतम मासिक 750 देखि 2700 रुपियाँसम्मको इन्टरनेट खरिद गर्न पाउनेछन् त्यस्तै भित्रपृष्ठमा बागमतीमा राप्रपा विवाद दलको नेता हटाउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने साई र भट्टलाई विश्वासको मत शीर्षकमा पनि अर्को खबर प्रकाशित छ लुम्बिनीमा मन्त्री टुङ्ग्याउन सकस शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा दूरसञ्चार विकासमा सरकारको लक्ष्य 4G का 2500 टावर थप्दै 5 सहरमा 5G पुर्याउने शीर्षकमा खबर प्रकाशित छ त्यस्तै नयाँ अपरेटर भन्दा दिगो सेवा प्राथमिकता शीर्षकमा पनि खबर छ झोलुङ्गे पुल बनेपछि तुइनमा जाजरकोट डोल्पा यात्रा शीर्षकको अर्को खबर पनि प्रकाशित छ
0: कान्तिपुर दैनिकमा 3 पूर्व प्रधानमन्त्रीका सुकियमाथि अख्तियारको छानबिन सुरु शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको खबर छ बैङ्क खाताको विवरण सेयर घर जग्गा सवारी साधन रेन्ट लगायतका विवरण माग्दै 20 भन्दा बढी निकायलाई पत्राचार गरिएको छ। तिनै जनालाई बयान लिने तयारी पनि गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अगाडि बढाएको हो। भूपले उठाए गोर्खा भर्तीको विषय भारतीय सेना अध्यक्षले जवाब दिएनन् शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छ। नेपालको 4 दिने भ्रमणमा आएका भारतीय स्थल सेना अध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउन माग गरेका छन्। पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्नको लागि आग्रह गर्नुभएको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ ईसीडी शिक्षक विद्यालय कर्मचारीको तलब 5,000 वृद्धि भएको बारेमा। अनि अर्को खबर पनि छापिएको छ भित्री पन्नामै, देशभर सकियो 97.48% रोपाई, गत वर्षभन्दा बढ्यो 3% शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। अस्थायी हाटको प्रतीक्षामा चिनिया सीमावर्ती क्षेत्रका बासिन्दा शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नुभएको खबर छ। मुगुको मुगम कर्मारोङ गाउँपालिका 2 मुगु गाउँका छिरिङ लामा झन्डै 2 दशकदेखि चिनिया खाद्यान्न लत्ता कपडा र उपभोग्य सामग्रीमै निर्भर हुनुहुन्छ। हरेक वर्ष साउन भदौमा नेपाल चिन सीमा स्थित हायाजिमारमा लाग्ने 15 दिने व्यापारिक मेला हाटमा यार्सा लगायतका जडीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो। फस्टाउँदै सातुको

0: गराउने नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतर पक्षको तयारी छ। नेतृत्वको राजीनामा सहित केन्द्रीय कमिटी विघटन हुनुपर्ने इतर पक्षको मागको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक चल्ने रणनीतिमा रहेको पनि समाचारमा विश्लेषण गरिएको छ। समस्याग्रस्त 23 सहकारीमा 76,000 पीडित 10,000 बचत पसेका 3,000 मात्रै पाए फिर्ता शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ भने अब भिसा लिन लाग्नु पर्दैन लाइन शीर्षकमा खबर छापिएको छ। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको हो। नेपाल आउनु अघि नै अनलाइन मार्फत ई भिसा लिन सक्ने गरी तयारी पूरा गरिएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्ने तयारी गरेको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ। शोधपत्र पेश गरेको शैक्षिक सत्रभित्रै मौखिक परीक्षाको व्यवस्था गर्न सर्वोच्चको परमादेश शीर्षकमा खबर छापिएको छ। शोधपत्र अर्थात् थेसिस पेश गरेको शैक्षिक सत्रभित्रै विद्यार्थीको मौखिक परीक्षा भाइभा लिने व्यवस्था गर्न सर्वोच्च अदालतले विश्वविद्यालयहरूलाई आदेश दिएको हो। समयभित्रै शोधपत्र पेश गर्दा पनि मौखिक परीक्षा नभ्याएका कारण कतिपय विद्यार्थीलाई अर्को शैक्षिक वर्षको लब्धाङ्क पत्र उपलब्ध गराउनु त्रुटिपूर्ण भएको भन्दै यसमा सुधार गर्न सर्वोच्च चले भनेको छ। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या, हराइरहेकी बालिका खोज्न प्रहरीसँग हिँडेका थिए अभियुक्त शीर्षकमा इन्दीप कोइरालाले बाराबाट लेख्नु भएको खबर पनि छापिएको छ। जितपुर सिमरा उपमहानगरपालिका 1-10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले 2 जनालाई पक्राउ गरेर अनुसन्धानमा अगाडि बढाएको पनि उल्लेख गरेको छ। दोषीमाथि कारवाही गर्न सांसदहरूले हिजोको बैठकमा पनि माग गरेका छन्। भदौमा 60,000 टन ग्यास ल्याउन लागिएको बारेमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा किसानको मोबाइलमा खुसीको घन्टी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा एकीकृत दूरसञ्चार नीतिको मस्यौदा 5 वर्षमा 80% जनसङ्ख्यामा ब्रोडब्यान्ड शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले आगामी 5 वर्षभित्र 80% जनसङ्ख्यालाई उच्च गुणस्तरको इन्टरनेट ब्रोडब्यान्ड पुर्याउने लक्ष्य तय गरेको छ। 10 वर्षभित्र यसको पहुँच बढाएर 98% जनसङ्ख्यामा गुणस्तरीय इन्टरनेट पुर्याउने लक्ष्य पनि सरकारले लिएको समाचारमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कङ्गोमा आन्तरिक द्वन्द्वका कारण इबोला प्रकोप नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्। रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवाजात र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन कठिनाई भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब 3 महिनामै 4,900 भन्दा बढी संक्रमित पुष्टि भएका छन् भने 2,300 भन्दा धेरैको मृत्यु भइसकेको छ। पश्चिम एसियामा जारी तनावका बीचमा दक्षिण लेबनानमा करिब 8,60,000 विस्थापित नागरिक आफ्नो मूल क्षेत्रमा फर्किएका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण लेबनानमा पश्चिमलाई इजरायली हवाई आक्रमणले पुनः विस्थापितको जोखिम बढाएको तथा मानवीय संकट कायमै रहेको समेत जनाएको छ। लेबनानभित्र 10 लाख भन्दा बढी मानिस विस्थापित भएका थिए। अहिले फर्किएका मध्ये करिब 22,000 व्यक्ति सामूहिक आश्रयस्थलमा बसिरहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तीमध्ये 36,000 अझै आफन्तको घर वा भाडाको आवासमा विस्थापित अवस्थामा रहेका छन् र संयुक्त अरब इमिरेट युएले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ। 2 ब्यालिस्टिक क्षेप्रास्त्रमा प्रहार गरेको आरोप लगाउँदै सो कदम चालिएको हो। युएको विदेश मन्त्रालयले सो क्षेत्रमा शान्ति र सुरक्षालाई कायम पार्ने बढ्दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको समेत बताएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली धावक आयुष कुँवरले 200 मिटर दौडमा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ। अमेरिकाको लस एन्जल्समा आयोजित ग्रान्ड स्प्रिन्ट सिरिजमा उहाँले 21.87 सेकेन्डमा 200 मिटर दूरी पुरा गर्नुभएको हो। सन् 1995 यता कायम रहेको 21.92 सेकेन्डको राष्ट्रिय कीर्तिमानको टाइमिङलाई उछिन्नु भएको हो। यसअघि उहाँले 60 मिटर रेसमा 2001 रामकृष्ण चौधरीले 7.09 सेकेन्डको कीर्तिमान पनि उछिन्नु भएको हो। ग्रिनफिल्ड 13 ग्रिनफिल्ड कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर बोइजमा सेमिफाइनलमा पुगेको छ। ग्रिनफिल्डले इनोभेटिभलाई 31-22 पराजित गरेको हो। र जापानमा हुने बीसौं एसियाली खेलकुदको प्रशिक्षणका लागि तीन खेलाडी सहित चार सदस्यीय नेपाली टेनिस टोली भारत गएको छ। भारतको बेंगलुरुमा हुने प्रशिक्षणमा खेलाडीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट र सहभागी हुनुभएको छ। टोली यही भदौ 23 गते स्वदेश फर्किने जनाइएको।

0: छ। पशुपन्छीको लालन पालन र स्याहारले स्वस्थ मासु उत्पादनमा पार्ने प्रभाव र उपभोक्ताले ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
2: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
3: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
4: हमरा दुखमे एउटा तरकारी खेती करी छौ र पानी पुगला अखन त यही हमर खेती रो बाल।
1: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
3: सडकदेखि सदन सम्म र सदनदेखि फेरि जनता सम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
1: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सिआइएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: साझा खबरमा अब स्वस्थ मासुको मापदण्ड र उपभोक्ताको चेतनाको कुरा। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
6: मासुको प्राकृतिक रङ, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। मासु कस्तो पशुबाट उत्पादन भएको हो?
7: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या,
8: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि
7: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
8: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
7: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
8: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
7: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
8: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
7: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
8: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि चाहिँ कुनै बनावटी होइन यो एकदम सत्य हो।
7: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
8: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदियो भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
7: त्यसपछि अनलाइनबाटै परामर्श लिएर चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
8: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
7: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
8: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
7: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न। चितवनमा एक वर्षमा 69 वन्यजन्तुको उद्धार, 42 मृत वन्यजन्तुको व्यवस्थापन। बछ्यौलीका 50 महिला दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै। चितवनको खैरहनीमा बर्खे धानमा फेद डडुवा रोग देखिन थालेपछि किसानहरू चिन्तित, सतर्कता अपनाउन नगरपालिकाको आग्रह। र संघीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि। एमालेका नेता किरण थापाद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश, आफ्नै निशुल्क निर्णय विपरीत। रत्नगरमा श्रेष्ठ कायम सिफारिसमा शुल्क असुली, सेवाग्राहीहरूको गुनासो।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: आज मिति विक्रम सम्म 2083 भदौ 4 गते बिहीबार, तदनुसार 20 अगस्त सन् 2026 राज श्रावण शुक्ल पक्ष अष्टमी तिथि। खबरको सुरुवातमा गैंडाकोटमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ, यसैसँग सम्बन्धित समाचार। जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट नवलपरासी बडगार सुस्थापूर्वको आयोजनामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम बुधबार गैंडाकोट नगरपालिकाको सभा हालमा सम्पन्न भएको छ। संघको 16 स्थापना दिवसको अवसरमा आन्तरिक राष्ट्र कार्यालयका वर्षतीको प्राविधिक सहयोग तथा गैंडाकोट नगरपालिकाको समन्वयमा कार्यक्रम आयोजन गरिएको हो। कार्यक्रममा गैंडाकोट नगरपालिका नगर प्रमुख मदन भक्त अधिकारीले व्यवसायहरूलाई कर सम्बन्धी ज्ञान र राज्यका नीति नियमबारे जानकारी हुन आवश्यक रहेको बताउनुभयो। गैंडाकोट नगरपालिका नगर उप प्रमुख शान्ति कोइरालाले व्यवसाय सञ्चालनमा कर प्रणालीबारे स्पष्ट जानकारी हुनु आवश्यक रहेको बताउँदै कर तिर्ने संस्कारले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। उहाँले व्यवसायहरूका समस्या समाधानको लागि नगरपालिका र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको कुरा पनि उल्लेख गर्नुभएको छ। संघका अध्यक्ष छपी कण्डेलले व्यवसायका समस्या समाधानका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा राख्नुभयो। आन्तरिक राष्ट्र कार्यालय कावर्सदीका प्रमुख कर अधिकृत युगल किशोर गौतमले आर्थिक ऐन 2083 उपलब्ध गराएका कर सम्बन्धी व्यवस्था, व्यवसायलाई कर दर्ता, कर विवरण दाखिला, आयकर, मूल्य अभिवृद्धि कर, भ्याट, अन्त शुल्क लगायतका कर सम्बन्धी प्रावधानबारे जानकारी गराउनु भएको थियो। निशान पौडेलले व्यवसाय दर्ता, सञ्चालन तथा नवीकरणको विषयमा सहजीकरण गर्नुभयो भने सीए अनुप अर्यालले कम्पनी दर्ता तथा कम्पनी रजिस्ट्रार सम्बन्धी प्रक्रियाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा सहभागी उद्योगी व्यवसायहरूले कर तथा व्यवसाय सञ्चालनको क्रममा देखिने समस्या र को बारेमा जिज्ञासा व्यक्त गर्नुभएको थियो। आन्तरिक कार्यक्रममा आन्तरिक राष्ट्र कार्यालयका आवश्यकता कर अधिकृत तथा विषय अभिज्ञहरूले सो विषयमा सहजीकरण गर्नुभएको थियो। सहभागी व्यवसायहरूले कर प्रणालीको रूपमा देखिएका समस्या र प्रक्रियासँगै व्यवहारिक कठिनाईबारे प्रश्न पनि राख्नु भएको थियो। सङ्घका उद्योग तर्फका उपाध्यक्ष दीपक कुमार भट्टराईले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो। जिल्ला उद्योग वाणिज्य सङ्घ गैंडाकोटका अध्यक्ष छवि कण्डेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायी सङ्घका पदाधिकारी तथा सरकारवालाहरू सम्बद्धको सहभागिता रहेको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा संघीय सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोगमा अनुदान कोटामा कार्यरत शिक्षकहरूको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तहका शिक्षकहरूको मासिक पारिश्रमिक 43,669 रुपियाँ बढेर 48,058 रुपियाँ पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकहरूको मासिक पारिश्रमिक 34,730 रुपियाँबाट बढेर 38,203 रुपियाँ कायम भएको जानकारी गराइएको छ। यसै गरी ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगी का लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रुपियाँ थप गरिएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 रुपियाँ, विद्यालय सहयोगीको 10,000 15,000 रुपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 रुपियाँबाट 20,000 रुपियाँ पुगेको पनि जानकारी गराइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दूर दराजका विद्यालयहरूमा अहोरात्र खट्ने विद्यालय कर्मचारी तथा ईसीडी सहजकर्ताले लामो समयदेखि भोग्दै आउनुभएको समस्या समाधानको पहिलो चरण उल्लेख भएको जानकारी गराउनु भएको छ। पारिश्रमिक वृद्धि भएपछि न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कार्यरत ईसीडी सहजकर्ता विद्यालय कर्मचारी विद्यालय सहयोग तथा संघीय शिक्षण अनुदान कोटामा शिक्षक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसबाट विद्यालयमा कार्यरत जनशक्तिको मनोबल वृद्धि भई शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न स्थानबाट 69 वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको जानकारी गराएको छ। बस्ती तथा समुदायमा प्रवेश गरेर समस्या सिर्जना गरेका वन्यजन्तुहरूलाई उद्धार गरी व्यवस्थापन गरिएको कार्यालयले जानकारी गराएको हो। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार उद्धार गरिएका वन्यजन्तुहरूमध्ये सबैभन्दा धेरै अजिङ्गर रहेका छन्। बस्तीमा प्रवेश गरी स्थानीयलाई समस्या बनाएका 45 अजिङ्गर उद्धार गरिएको जानकारी गराइएको छ। त्यस्तै 4 चितल, 3 रतुवा, 3 धामन सर्प, 2 गुही, 2 मयूर र 2 लाटोकोसेरको उद्धार गरिएको कार्यालयले जानकारी गराएको छ। बाँदर, नियाले बाघ, जरायो, माल साप्रो, चितुवा, गोहोर, कछुवा र हुचिल एक एकवटा उद्धार गरी व्यवस्थापन गरिएको पनि जानकारी गराइएको छ। कार्यालयका अनुसार सोही अवधिमा विभिन्न कारणले मृत अवस्थामा भेटिएका 42 वन्यजन्तुको समेत व्यवस्थापन गरिएको छ। मृत वन्यजन्तुहरूमध्ये 30 चितल, 9 रतुवा र 2 बन्दल र 1 स्याल रहेको पनि जानकारी गराइएको छ। यसै गरी डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा अवैध रूपमा काठ तस्करीमा प्रयोग गरिएका 267 साइकल लिलामी गरेको छ। साइकल लिलामीबाट कार्यालयले रु 2,52,000 रुपियाँ राजस्व सङ्कलन गरेको पनि जानकारी गराएको छ। चालु आर्थिक वर्षमा भने कार्यालयले 81 मोटरसाइकल लिलामी गर्ने तयारी गरेको जानकारी गराएको छ। कसुरजन्य मुद्दामा नियन्त्रणमा लिएका तथा व्यवहारिक अवस्थामा फेला परेका मोटरसाइकल लामो समयदेखि कार्यालय परिसरमा राखिएका थिए। प्रमुख आचार्यका अनुसार मोटरसाइकलसँगै 25 बस, ट्रक, भ्यान, अटो तथा ट्र्याक्टर र 59 साइकलको समेत लिलामी प्रक्रिया अगाडि बढाइएको जानकारी गराइएको छ। लामो समयदेखि कार्यालय परिसरमा रहेका सवारी साधन तथा अन्य सामग्री व्यवस्थापन गर्ने उद्देश्यले लिलामी प्रक्रिया सुरु गरिएको कार्यालयले जानकारी गराएको छ। चितवनको बछ्यौलीका महिलाहरूले सामूहिक दूध विविधीकरण पसल सञ्चालनमा ल्याएका छन्। स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनाहरूलाई स्थानीय उत्पादन चखाउने अभिप्रायका साथ दुग्ध विविधीकरण पसल सञ्चालन गरिएको हो। रत्नगर नगरपालिका 6 बछ्यौली स्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध 50 महिलाहरूले स्थानीय दूधको विविधीकरण गरी डेरी पसल सञ्चालन गरेका छन्। स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलाहरूलाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुषमा पौडेलले जानकारी दिनुभएको छ। पसलमा दुध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफी लगायतका परिकारहरू बिक्रीका लागि राखिएको छ। हाल मही, दूध, दही, घिउ, पनिर र खुवा लगायतका दुग्धजन्य पदार्थहरू उत्पादन भइरहेको छ। उद्योग स्थापनाका लागि प्रदेश सरकारबाट रु 10,00,000 अनुदान प्राप्त भएको छ। बाँकी रकम 50,000 शेयर सदस्यबाट प्रति व्यक्ति रु 25,000 दरले रु 12,50,000 संकलन गरी लगानी जुटाएर उद्योग सञ्चालन गरिएको हो। हाल दैनिक रूपमा रु 200 लिटर दूध संकलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री हुँदै आएको जानकारी गराइएको छ। माग अनुसार उत्पादन क्षमता विस्तार गर्ने योजना रहेको पनि बताइएको हो। समूहमा आबद्ध केही महिलाहरूले आफ्नै घरमा पशुपालन गर्दै आएका छन्। उनीहरूबाट दूध संकलन गरी उद्योगमा प्रयोग भइरहेको र आगामी दिनमा थप महिलाहरूलाई पशुपालनमा प्रोत्साहन गर्दै समूहकै सदस्यहरूबाट आवश्यक दूध आपूर्ति गर्ने योजना रहेको छ। सौराहा पर्यटकीय क्षेत्र हो, यहाँ बजारको अभाव छैन। स्थानीय महिलाहरूलाई रोजगारी र दिने र स्थानीय उत्पादन पर्यटकहरूलाई चखाउने मुख्य उद्देश्यले डेरी उद्योग सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पद नियुक्तिका लागि नेकपा एमएलएका प्रदेशसभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलहरूको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले नेकपा र राप्रपाको समर्थनमा तिनै दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेशसभा सदस्य भारती पाठकले जानकारी दिनुभएको छ। नेपालको संविधानको धारा 168 दुई बमोजिम मुख्यमन्त्री पदमा दावी पेश गरिएको हो। थापाले बागमती प्रदेशका प्रमुख प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गर्नुभएको एक दिन अगावै दावी पेश गर्नुभएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 1 गते सोमबार राजीनामा दिएसँगै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा 168 दुई बमोजिमको सरकार गठनका लागि दुई या दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई दावी पेश गर्न आह्वान गर्नुभएको थियो। 104 प्रदेशसभा सदस्य रहेको बागमती प्रदेश सरकार बनाउनका लागि 53 प्रदेशसभा सदस्यहरूको समर्थन रहने उल्लेख रहेको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
6: विजय एफएम 101.6।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
11: मेलाका मुख्य आकर्षणहरू
10: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
11: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
10: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
11: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
10: आयोजक चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्च,
11: संरक्षक चितवन उद्योग सङ्घ।
10: स्टल बुकिङका लागि सम्पर्क
11: 97-76-19-607 र 98-55-33-553।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा माणीनगर समिति तथा राजसभा चेतवन जिल्ला समितिको समन्वयमा माणीनगर र्याट विभाग को प्रतिनिधि टोलीले सिंहदरबार पुगेर तीन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। टोलीले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर माडीका समस्याहरू बारेमा दीर्घकालीन समाधानको लागि ध्यान आकर्षण गराएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै टोलीले अनुमान झुला क्षेत्रमा क्षेत्र राष्ट्रिय वन अन्तर्गत पर्ने भए तापनि निकुञ्ज प्रशासनको क्षेत्र अधिकार दावीका कारण त्यहाँको नागरिकहरूले दशकौंदेखि लालपूर्जा पेजुली र आधारभूत विकासबाट वञ्चित हुनु परेको कानूनी जटिलताबारे अवगत गराएको जानकारी गराएको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयले समग्र माडीवासीका लागि आगामी एक डेढ महिनाभित्र नै जग्गाधनी प्रमाणपत्र अर्थात् लाल पूर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाएको प्रतिबद्धता व्यक्त गरेको जानकारी गराइएको हो। उता ऊर्जा मन्त्रालयले लामो समयदेखि अन्धकारमा रहेको अनुमान झोला क्षेत्रमा तत्कालै बत्ती बाल्न सकिने नसकिने प्राविधिक पक्षको अध्ययन गर्न मन्त्रालयबाट तत्कालै प्राविधिक टोली फिल्डमा परिचालन गर्ने बताएको जानकारी गराइएको छ। चितवनका प्राध्यापक डाक्टर दुण्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको छ। भरतपुर अस्पतालका पूर्व अध्यक्ष समेत रहनुभएका पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। भरतपुर अस्पतालको अध्यक्ष भएर उहाँले करिब चार महिना काम गर्नुभएको थियो। उहाँ रत्नगरको थाई बासिन्दा हुनुहुन्छ। वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर पौडेलले नेपालगञ्ज मेडिकल कलेज कोहलपुर नाक कान तथा घाँटी विभाग का प्रमुख तथा प्राध्यापकको रूपमा पनि काम गरिसक्नु भएको थियो। यसअगाडि उहाँले बेरी अस्पताल, भेरी अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारी बेहोरेर सेवा पनि गरिसक्नु भएको छ। डाक्टर पौडेलले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक कान तथा घाँटी चिकित्सा घाँटी शल्यक्रियामा एमए गोल्ड मेडल सहित उत्तीर्ण गर्नुभएको थियो। उहाँले सोही संस्थानबाट एमबिबिएस अध्ययन समेत पूरा गर्नुभएको हो। डाक्टर पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता र परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताको रूपमा पनि काम गरिसक्नु भएको छ। चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डडुवा रोग देखिन थालेपछि किसानहरू चिन्तित बनेका छन्। नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातमा फेद डडुवा रोगको प्रारम्भिक परीक्षण गर्दा लक्षण देख्न थालेको जानकारी गराउनु भएको हो। उहाँका अनुसार रोग माटोबाट समेत सर्ने भएकाले धान रोप्नु अगाडि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादे प्रयोग गरी माटो उपचार गर्न सकिने पनि जानकारी गराउनु भएको छ। बिउ उपचार गर्दा कर्बेन डाजिम 2 ग्राम प्रति किलो बिउका दरले प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभएको छ। धान बाक्लो रोप्न नहुने युरिया मल मात्रा बढी प्रयोग नगरी सन्तुलित रूपमा मल खाद प्रयोग गर्नुपर्ने उहाँको भनाइ रहेको छ। सुरुवाती अवस्थामा नै रोगको पहिचान गरी व्यवस्थापन गर्न सके प्रकोप फैलिनबाट रोक्न सकिने उहाँले जानकारी गराउनु भएको छ। खैरहानीमा बर्खे धानको खेती राम्रो हुने भएकाले पनि अहिले धानमा बाला निस्कने समय सुरु भएको छ। फेद डडुवा रोग हरेक वर्ष धान बालीमा देखिने गरेकाले यस वर्ष पनि समयमा नै सावधानी अपनाउन किसानहरूलाई आग्रह गरिएको खैरहानी नगरपालिकामा बर्खे धान 3,939 हेक्टर क्षेत्रफलमा खेती गरिरहेको छ। धान खेतीका लागि अनुकूल क्षेत्र मानिने खैरहानीमा अहिले धानको बाला निस्कने समय भएकाले रोगको जोखिम समेत बढ्ने गरेको पाइएको छ। जग्गाको श्रेष्ठता कायमका लागि सिफारिस एकपटक निशुल्क गर्ने निर्णय गरेको रत्नगर नगरपालिकाले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सोही सेवामा शुल्क लिन थालेको छ। नगरपालिकाको पुरानो निर्णय र हाल शुल्क असुली गर्ने व्यवस्था बीच विरोधाभास देखिएपछि सेवाग्राहीहरूले प्रश्न उठाएका छन्। गत वर्ष भदौ 24 गतेको जेएनजी आन्दोलनको क्रममा तत्कालीन मालपोत कार्यालय भरतपुरमा रहेको जग्गा सम्बन्धी श्रेष्ठता आगजनीबाट नष्ट भएपछि नयाँ श्रेष्ठता कायम गरिनुपर्ने नागरिकहरूलाई सहजता दिने उद्देश्य नगरपालिकाले एक पटकका लागि निशुल्क सिफारिस गर्ने निर्णय गरेको थियो। नगरपालिकाले निर्णय कार्यान्वयनका लागि सबै वडा कार्यालयमा परिपत्र समेत गरेको थियो। तर चालु आर्थिक वर्ष सुरु भएपछि श्रेष्ठता कायमका लागि वडा कार्यालयबाट सिफारिस लिँदा सेवाग्राहीहरूसँग दस्तुर लिन थालिएको पाइएको हो। रत्नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले भने सिफारिस शुल्क नगरसभाबाट पारित आर्थिक ऐनमा नै व्यवस्था भएकाले सोही अनुसार दस्तुर लिइएको बताउनु भएको छ। उहाँका अनुसार नगरसभाबाट पारित आर्थिक ऐनमा श्रेष्ठता कायम सम्बन्धी सिफारिसका लागि शुल्क तोकिएको छ। त्यसैका आधारमा वडा कार्यालयहरूबाट सेवाग्राहीहरूबाट दस्तुर लिन थालिएको जानकारी गराउनु भएको छ। यिनै खबरसँग हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा कर शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न। चितवनमा एक वर्षमा 69 वन्यजन्तुको उद्धार, 42 मृत वन्यजन्तुको व्यवस्थापन। बछौलीका 50 महिला दुग्ध गर्ने उद्योगबाट आत्मनिर्भर बन्दै चितवनको खैरहानीमा बर्खेदानमा फेद डडुवा रोग देख्न थालेपछि किसानहरू चिन्तित सतर्कता अपनाउन नगरपालिकाको आग्रह र संघीय सरकारको अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि एमालेका नेता किरण थापाद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश आफ्नै निशुल्क निर्णय विपरीत रत्नगरमा श्रेष्ठ कायमसी फेरिसमा शुल्क असुली सेवाग्राहीहरूको गुनासो अवस्थ सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।
4: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
12: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
13: ल लिनुहोस्।
12: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
13: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
12: स्वाद मात्र होइन प्रेम पस्कने।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
14: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
14: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइड को आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
14: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर गैडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
15: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
16: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
17: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
18: मेरो तोला जान्छ सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
19: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
20: मानसिक समस्याबाट बच्ने उपायहरू,
21: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
20: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
21: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
20: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
21: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ,
20: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
21: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
20: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
23: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
3: ओहो दाई नमस्कार।
5: नमस्कार।
3: आराम हुनुहुन्छ?
5: आरामै छु।
3: घर त राम्रो बनाउनु भएछ?
5: अँ यसो भनौँ।
3: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
5: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
3: ए गजबको काम गर्दा रहेछन् त।
23: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
24: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
25: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
24: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
26: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैडाकुटेक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
27: हेलो
28: हेलो,
27: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
28: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
29: हजुर।
28: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
29: त हेलो भन्नुहोस् त।
27: हेलो हजुर।
29: हजुर,
27: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
29: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
28: ए नानी के भने रहेछ, के हो के भयो बा?
29: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
28: ल ल ल, म किन दिन्थे?
30: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
21: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
30: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
31: नेपाल सरकार विज्ञापन बोर्ड।

0: FM, except it doesn't love song.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: सर, एउटा प्रश्न सोधौँ है।
12: सोध न
11: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
12: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
11: हस्, धन्यवाद सर।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
15: मेला का मुख्य आकर्षण हरू
14: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादन हरू को विशेष प्रदर्शनी
15: भाद्र 19 गते शुक्रवार बिहान 10 बजे देखि कृष्ण भजन प्रतियोगिता
14: भाद्र 20 गते शनिवार बिहान 9 बजे देखि उद्यमशीलता र रोजगार प्रवर्धन मा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
15: भारत बंगलादेश भूटान लगायत का देशहरुबाट आउने प्रदर्शकहरुले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरुको थप बिक्री वितरण गर्ने छन्
14: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
15: संरक्षक चितवन उद्योग संघ
14: स्थल बुकिंग का लागि सम्पर्क
15: 97 76 19 607 र 98 550 33 553

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: सिद्धार्थ चस्मा घर।
10: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
9: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब घैडाकोट 4 ओम शान्ति गेट अगाडि।
10: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 078-50-15-16 मोबाइल 98-470-23-613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98-612-20-437।
12: अहिले बिहानको 8 बज्यो।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239834
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएको छु अहिले त मलाई एकदमै सजिलो भइरहेको
6: छ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509934
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुस् न भन्नुस् त के हो
9: हेर्नुस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई

0: देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
5: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाइ।
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.7
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
8: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
11: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
11: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
11: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
11: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
10: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: कस्तो
14: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
15: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
14: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
15: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
16: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
17: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
15: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
13: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
18: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
19: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
18: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
20: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
21: मेलाका मुख्य आकर्षणहरू
20: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
21: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
20: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
21: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
20: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
21: संरक्षक चितवन उद्योग संघ।
20: स्थल बुकिङ का लागि सम्पर्क
21: 97-76-19-607 र 98-550-33-553।
22: विजय टाइम्चेक।
18: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
23: अहिले बिहानको 9 बज्यो।

नमस्कार, बहुमौसमी गुरुङ तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: FM 101.5
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्या हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
11: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
12: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
13: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
13: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ओहो दाई, नमस्कार।
16: नमस्कार।
15: आराम हुनुहुन्छ?
16: आरामै छु।
15: घर त राम्रो बनाउनु भएछ?
16: अँ, यसो भनौँ।
15: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
16: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
15: ए, गजबको काम गर्दा रहेछन् त।
17: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
18: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई
1: विजय सामुदायिक शिक्षा सदन
2: गैराकुट 5 नवलपुर।
1: थप जानकारीका लागि
2: सम्पर्क नम्बर
1: 9855516633
2: 9845486181
1: 9845486343।
2: धन्यवाद।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
7: किन आँखा मिचेको मिचे गरेको?
8: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या हो?
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
8: बुझेँ।
7: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
14: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
16: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
17: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
16: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
17: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनले त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
18: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
20: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
19: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
20: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउँला।
19: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
20: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढे बस्नुहोस् है।
19: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बालीतिरै गयो।
20: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
21: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
22: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
23: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
24: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
25: अहिले बिहानको 10 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-5934।
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
15: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: Zoe FM, Excel 7.6.
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: के भएको म छोरीलाई भुकेर आएको छौ त?
10: हेर्नुहोस् न काका, छोरी फुलटिप्ने बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
9: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
10: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
9: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निःशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
11: बाबा,
10: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
9: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
12: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निःशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निःशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
17: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
17: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो कौशको थियो, कौशकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्छ सिना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
11: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
12: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
13: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
14: सर्जरी सम्बन्धी सेवा,
13: हाड जोडी सम्बन्धी सेवा,
14: स्त्री तथा प्रसूति रोग सेवा,
13: बाल रोग सेवा,
14: न्युरो सर्जरी सेवा,
13: न्युरो साइकेट्रिक सेवा,
14: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
12: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-525-514 र 525-517।
15: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
16: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
17: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
16: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा, आमा, दाजु, बहिनी र सन्तान गुमाउनुको पीडा हो।
17: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
16: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
17: सुरक्षित समाज निर्माणको लागि गैंडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
18: गैंडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
19: विजय तान्छे
20: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437।
21: अहिले बिहानको 11 बज्यो।

0: FM 101.6 सामुदायिक रेडियो।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
8: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
7: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
9: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
10: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
11: बगैचा एडभेन्चर रिसोर्ट,
10: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जङ्गल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
11: बगैचा एडभेन्चर रिसोर्ट।
10: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
11: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82693।

0: FM 101.6 सामुदायिक रेडियो।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुनि भयो।
9: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोपको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोधन
5: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9/84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
16: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
17: जापानिज भाषा कहाँ?
16: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
17: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
14: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-538-94, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98029933894।
18: रोगीलाई निरोगी बना
2: बनाउँदै कुर्सी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
18: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
19: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
20: मेरो तोका कान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
21: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
22: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
21: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
22: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
21: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
22: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
15: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
23: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
15: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
24: विजय टाइमचेन्जर।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
25: अहिले मध्याह्नको 12 बज्यो।

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कस्तो यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
11: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
12: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
13: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
14: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्तापूर्व।

0: güzel efem eksen etkisim lafıza.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
5: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
4: भयो दाई
6: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
3: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
1: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
1: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
3: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
6: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511-29163 98550-74503 र 98511-84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.3
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: घरै उज्यालो।
11: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
12: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
11: होइन, कसरी यस्तो भयो भाउजू?
12: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
11: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
12: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
13: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: विजय टाङ्चे
10: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
17: अहिले दिउँसोको एक बज्यो।

0: FM 101.4.
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
3: हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भने रहेछ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
6: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
7: छोरीलाई भुकेर आएको छौ त
8: हेर्नुहोस् न काका छोरी फुल टिप्ने बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
7: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
8: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
7: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
3: बाबा
8: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
7: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश
9: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नु पर्छ
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org nepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
13: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
16: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
17: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको।

0: पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
1: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फनपार्क छ नि त्यही गएर हुन्न र
0: ल ल गएर तुरुन्त बुक गरिहाल है
2: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिर्मा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
3: गैंडाकोट फन पार्क गैंडाकोट पाँच गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 4 मोबाइल 98612 20437

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
4: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
3: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
4: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
3: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
4: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
5: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
6: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: घरै उज्यालो।
12: हेलो, यता म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
11: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
13: विजय टाइमचेंज विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
14: पहिले दिउँसोको 2 बज्यो
13: विजय फ्याम एक्सेल 1.6

0: FM,
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078512294 मोबाइल 9809233894
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
6: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: कस्तो गर्मी यो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
10: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
9: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
10: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
11: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
3: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ

धेरै वर्ष बिते थाकेनन् यी आँखाहरू, यो धुनसँगै पल पलमा याद आइरहनेछौ तिमी।

0: दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्न नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
1: मेरो तँलाई जान्दो सुना पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
4: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
4: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
4: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
4: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
4: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
9: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोखको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
11: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
12: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
11: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
13: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी फोन 0785012126 वेबसाइट www.maulakalika.org.np

0: सम्झम।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार,
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: अँ, यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
6: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
7: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 456 66 189 र 98 071 68 139।
4: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554 र 98554
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दिपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोका कान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु,
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: विजय टाइमचेक।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
16: अहिले दिउँसोको 3 बज्यो।

0: Zoya FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्त सिना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: 绿色 FM XA8.4。
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
6: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
7: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोका कान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
11: विजय तान्छे।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्य अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले दिउँसोको 4 बजे
13: सामुदायिक रेडियो विजय एफएम 101.6।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बो। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।

0: विजय एफएम 101.6
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
16: सर्जरी सम्बन्धी सेवा,
15: हार जोडी सम्बन्धी सेवा,
16: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
16: न्युरो सर्जरी सेवा,
15: न्युरो साइकेट्रिक सेवा,
16: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0056-525-514 र 525-517।
17: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
18: मे आई कम इन सर?
19: आऊ, तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
18: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए, एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
19: मरेको सर्पलाई चलाउन त चलाएन नि?
18: चलाइन सर।
19: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
20: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
19: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
21: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
12: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
22: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
23: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
24: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा एसएसडब्ल्यू

0: आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: जय माता मौला काली।
13: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
18: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय श्रोता आफन्तमा आज पनि उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो विकलम शालको। प्रिय श्रोता आफन्त कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कता कता व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुनिरहनु भएको छ भन्ने हामी विश्वास लिएर आइसकेका छौँ। हामीलाई तपाईँले यति बेला विजय एफएम 106.6 सुन्दै आइरहनु भएको छ भने हाम्रो पात्रो नेपाली पात्रो एप्लिकेसनबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरेर तपाईँले हामीलाई फोन डायल गर्नको लागि 078-7500 चाहिँ हामीले खुला पनि गरिराखेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, धेरै बेर नगरौँ, बाँकी कुरा फेरि हामी गर्दै गरौँला, उहाँसँग कुराकानी गरौँ। को हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो होला? खोटाङबाट सायामा। सायामाजी के छ खबर, सन्चै आरामै हुनुहुन्छ? अँ हुन्छ सायामाजी, एकैछिन कुर्नु पऱ्यो तपाईँलाई होइन, छोटो छोटो मिठो मिठो सन्देशहरू राख्न सक्नुहुन्छ। गीत भने हाम्रो रुनजीले बजाउँदै हुनुहुन्छ। धन्यवाद।
1: अनि हुन्छ साथीहरू सयाहरू नम्रता रिमरुती एकदम विराता कृष्ण कुनाङ कुमार पर्चा सागर कुमार सम्पूर्णलाई भन्ने बाई बाई
0: बाई बाई। अँ सायामा हुनुहुन्थ्यो, तपाईँ पनि फोन गर्दै गर्न सक्नुहुन्छ भन्दै थिएँ। अर्को फोन आइसकेको छ, को हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार अम्बिकाजी, नमस्कार। म हजुर
0: ओमणिजी सन्चै आरामै हुनुहुन्छ, के छ खबर?
2: एकदम ठिकठाक छ भनौँ आजको दिन सम्बन्धलाई। अब गर्मी त बढी छ, रमाइलो छ, घमाइलो छ, समग्रमा कोदोरो पनि पानी झारे गुरु आएको छ, यस्तो यस्तै छ भनौँ है त
0: है। हुन्छ ओमणिजी, गीत भने हाम्रो सायामाजीले रोजिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
2: सर्वप्रथम त हजुरलाई मिठो सम्झना गरेँ, त्यसै गरेर हाम्रो अरुण घिमरेजीलाई अनि हाम्रो राजेन्द्र श्रेष्ठ हुनुहुन्छ उहाँको लागि अनि हाम्रो रेडियो विजय एफएम हल स्टार्टिङ भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा मुना राई लिम्बू, विमला आम्पु, सुमी लिम्बू, सलिना पोखरेल, सरोज बाली, मोती मगर, काजीराम नगर्ने, प्रकाश गुरुङ, गगन तेरथमे, आशिष समसेन, रत्नबहादुर थापा, चन्द्र बस्ने भन्दै म हजुरको स्पसाईबाट बिराउँछु। नमस्कार।
0: नमस्कार ओमणिजी हुनुहुन्थ्यो गैँडाकोटबाट, तपाईँ पनि छोटो मिठो कुराकानीको लागि सम्झन सक्नुहुन्छ। तपाईँको दिनभरिको थकान मेटाउनको लागि हामी उपस्थित भइसकेका छौँ। फेरि पनि कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार काजीरामजी।
3: हजुर हजुर साकै हजुरले चिन्नुभयो।
0: सन्चै आरामै हुनुहुन्छ?
3: आरामै छु म, हजुरहरूलाई कस्तो?
0: हामीलाई पनि एकदमै ठिक छ, राम्रो छ। हुन्छ काजीरामजी, गीत बस्दैछ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
3: सम्झनु पर्दा सर्वप्रथम हजुरले धेरै धेरै सम्झना भन्न चाहन्छु।
0: धन्यवाद,
3: वेलकम। अनि भित्र हुनुहुन्छ उहाँको लागि सम्पूर्ण परिवारको लागि साथीहरू भन्नुपर्दा भर्खरै आउनुभएको थियो ओममणि सापकोटाजी, उहाँको लागि धेरै धेरै सम्झना भन्न चाहन्छु। त्यसै गरी सरोज सिङ्गालीजी हुनुहुन्छ, मोती मगर हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ हेमप्रसाद पाण्डे, मोना मुखिया, सृजना मुखिया, कमला मुखिया, त्यसै गरी हुनुहुन्छ चन्द्र बस्नेत, गगन तेह्रथुमेठ, बुरारी प्रसाद कोइराला, त्यसै गरी हुनुहुन्छ कृष्ण गुरुङ साथी, जीवन कार्की, रोशन फुलमान राई, त्यसै गरी आशिषमेन बस्नेस, दिलुसा राई, देवेन्द्र सारकोटा, त्यसै गरी प्रकाश गुरुङ, रामबहादुर खड्का, शङ्कर कार्की, मन्दु थापा, रत्नबहादुर थापा भन्दै धेरै साथीहरू सबै साथीहरू सम्झना गर्दै छुट्टिन्छु।
0: हजुर नमस्कार। काजीरामजी हुनुहुन्थ्यो यति बेलाको क्रममा भने हामी मिठो गीत सुन्छौँ, त्यसपछि पनि बाँकी फोन र सन्देशहरू लिएर आउने नै छौँ। यति बेलाको क्रममा भने यो मिठो आवाज तपाईँहरूको लागि।

0: यो रमाइलो भाका तपाईँहरू पनि पक्का मन पर्यो होला, हामीलाई पनि एकदमै मन पर्यो। सुरुवातमा बजायौँ, तपाईँलाई पनि एकदमै राम्रो लाग्यो होला। यति बेला पनि फोन लाइनमा कोही साथी आइसक्नु भएको छ, को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार सलिनाजी। के छ खबर? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर एकदम ठिक छ, पानी पर्न लाग्छ, हावा चलेछ, ठिक छ।
0: अहँ हुन्छ सलिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो कुराकानी हुन पायो। तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ, हाम्रो अरुणजीले गीत बजाउँदै हुनुहुन्छ।
1: किन गीत रोज्न चाहिँ नपाउने?
0: पक्का तपाईँले त्यही रोज्नुहुन्छ भन्ने थाहा छ नि त हामीलाई, त्यही भएर। फोन काटियो, हुन्छ त्यही भन्दै हुनुहुन्थ्यो, पक्का पनि त्यही गीत भन्न खोज्नु भएको होला होइन सलिनाजीले। हुन्छ हामी म्यासेज पढ्नतिर पनि लागौँ। म्यासेज लेखी पठाउनु भएको छ भन्दै थिएँ, फोन लाइनमा कोही साथी हुनुहुन्छ? को हुनुहुन्छ? हजुर नमस्कार। फोन काटियो सलिनाजी, भन्नुहोस् न, सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: सर्वप्रथम हजुरलाई, अरुणजीलाई र विजय एफएम होल परिवारलाई, मेरो साथीहरू भन्नुपर्दा दिलसा रायना मुखिया, कमला मुखिया, ओम मणि सापकोटा, आशिष नयन, रोशन फुलाङ राई, गगन
0: सलिनाजी, गीत चाहिँ सलिनाजीले पक्का पनि रातो घलेकीमा सधैँ मन पराउनुहुन्छ, पक्का रातो घलेकीमा भन्दै हुनुहुन्थ्यो अघि भर्खर, त्यही नै हो भन्दै हुनुहुन्थ्यो होइन। रातो घलेकीमा रोधीगढमा कुमजोडी नाचौँला वै बेलुकीमा भन्नुहुन्छ, सलिनाजीको कुरा बुझिदिनु पऱ्यो है। हुन्छ, सन्देश लेखी पठाउनु भएको छ मिलन गायल मुटुले, गुड इभिनिङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ। भने अर्को सन्देश दिलसा राईको, हेलो सेवा, म दिलसा ग्रिन सिटी इलामबाट आज जन्मदिन मनाउने करिना राईलाई जन्मदिनको अनगिन्ती शुभकामना, अनि आगामी दिनमा जन्मदिन मनाउने मेरो प्यारी बधाइनी सृष्टि राईलाई जन्मदिनको अग्रिम शुभकामना, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ, बाई बाई भन्नुभएको छ। दिलसा राईजीलाई पनि धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर फुलमाया राईले लेख्नुहुन्छ, सेवा नाना, म धनकुटाबाट बज्ने गीत फर्स्टमा हजुरलाई प्यारीहरू दिलसा राई, निरुता चाम्लिङ राई, अनुता दिपुमा, अनु अनुष्का, स्वनिम शेर्पा, सपना तामाङ मोक्तान, माया बन्तवा राई, दुखी कल्पना राई, मन्जु मुखिया, अञ्जल तस्विर, अजय राई, दादाहरू चन्द्र बस्नेत, राज बन्तवा, जीवन बन्तवा, बाल कुमार राई एन्ड अल भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ तपाईँलाई पनि यो सन्देशको लागि। त्यस्तै गरेर भावना मगरले लेख्नुहुन्छ, भावना मगरले हेलो नमस्कार सिस, म पनि सुन्दैछु इन्डियाबाट, हो मिस भन्नु मिस यु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ इन्डियाबाट सन्देश पठाउनु भएको, हामीलाई सुनेर सन्देश पठाउनु भएकोमा तपाईँलाई। त्यस्तै गरेर युक्तप्रसाद श्रेष्ठले लेख्नुहुन्छ, नमस्कार सिस्टर, म युक्तप्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट सुनेर साथ दिँदैछु, भोलि जन्मदिन आउँदैछ, बहिनी हरपल रोशनीलाई जन्मदिनको लाखौँ लाख शुभकामना, बहिनी हिमा राई, सिम्पल सरिना, मुना मुखिया, कमला मुखिया, अरुण नदी खत्री, वरुण चन्चले राई, सानु सम्झना, ऋतु सुब्बा, कल्पना साम्पाङ, भूमिका राई, लक्ष्मी छेत्री, प्रिया सी, पवित्रा मगर, गणेश श्रेष्ठ, रामलाल सुमन, गुरा सरो सुसारा, अमी राई, पर्वत कार्की काली, सरु छेत्री, अल्का बन्तवा, सोना कन्दवा, नानु निर्मला शाह, सुमी लिम्बू, पुष्पा राई, सङ्गीता मगर लगायत सबै आत्मीय मित्रहरूलाई मिठो सम्झना भन्नुभएको छ। त्यस्तै गरेर अञ्जन थुलुङले लेख्नुहुन्छ, नमस्ते, म अञ्जन थुलुङ युएबाट, सबैमा धेरै सम्झना माया छ, शुभ दिन सबैमा, सदा माया गर्ने साथीहरू डियर वेस्ट टु मगर्नी मगर्नी, हिर्सु चाम्पलिङ राई, पवित्रा राई, सिम्पल सरिना, एल्सन कुलुङ राई, छोरी चाम्पलिङ अम्बिका राई, अनिता नाखोक, अङ्किता मगर, कल्पना साम्पाङ, बादनी जुनिता चाम्पलिङ राई, रमिला राई लगायत सबै सबैलाई सम्झनु भएको छ अञ्जन थुलुङले। अञ्जन थुलुङलाई धेरै धेरै धन्यवाद छ। यति बेला भने हामी अर्को मिठो भाका बजिसकेको छ, ब्याकग्राउन्डमा सुन्छौँ र केही बेरमा आउने नै छ, तपाईँ सुन्दै गर्नुहोला।

0: Diese Fan Excel das Lovezeug.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
8: ए बाबु अँध्यारो छ

0: सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: कस्तो
7: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
10: मेलाका मुख्य आकर्षणहरू
9: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
10: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
9: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
10: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
9: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
10: संरक्षक चितवन उद्योग संघ।
9: स्टल बुकिङ का लागि सम्पर्क
10: 97672196607 र 98550353।
5: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
11: अहिले साँझको 6 बज्यो।

पनि स्वागत छ। केही बेरको व्यापारिक विश्रामपछि फेरि पनि हामी आइसकेका छौँ तपाईँहरूलाई मनोरञ्जन दिनको लागि, मिठा मिठा गीतहरू सुन्न अनि सुनाउनको लागि। तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 078-7450-1400 छ, हामीले खुला गरिराखेका छौँ। तपाईँ फोन डायल गरेर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। रमाइलो कुराकानीको लागि हाम्रो फोन नम्बरमा फोन डायल गर्दै गर्नुहोला। यति बेला भने म सन्देश पढ्नतिर लाग्छु। सन्देश पठाउनु भएको छ युक्तप्रसाद श्रेष्ठले। नमस्कार सिस्टर, म युक्तप्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट सुनेर साथ दिँदैछु। भोलि जन्मदिन मनाउने हरपटोस् मेरा जन्मदिनको लाखौँ लाख शुभकामना। बहिनी हिमा राई, सिम्पल सरिना, मुना मुखिया, सम्झना सानु, रितु सुब्बा, कल्पना साम्पाङ, भूमिका राई, गणेश श्रेष्ठ, रामलाल सुमन, गुरासर सुसारा, अमी राई, सोना कन्दौगा, नानु निर्मला शाह, सुमी लिम्बू, पुष्पा राई, सङ्गीता मगर लगायत सबै आत्मीय मित्रहरूमा मिठो सम्झना भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ युक्तप्रसाद श्रेष्ठजीलाई। त्यस्तै गरेर राजघरी मगरले पनि सन्देश लेखी पठाउनु भएको छ। हेलो नमस्ते, जोडले सुनिरहेको छु उदयपुर घर हाल भारतबाट। अब बुझ्ने गीत सुनाउनु पर्दा विवश कुलुङ पृथक, बुनु अमिना सुनवार, सिम्पल सरिना, छत्रयाम्फु, समीरा लिम्बू, आशिष नयन बस्नेत, दाई शम्भु कटवाल, रोशन फुलहाङ राई, सहयात्री उमेश सन्जान राई, इतराम चौधरी, अर्जुन एक्का, अतीत अन्जान राई, राई पिके राई, उमन माङमु लिम्बू, उमेश चामलिङ, सुनिता लगायत लगायत सबैजनालाई सम्झनु भएको छ राजघले मगरले। राजजीलाई पनि धेरै धेरै धन्यवाद छ। भने शिशिर ठकुरीले सन्देश पठाउनु भएको छ। हेलो दर्शन, नमस्ते। कार्यक्रम प्रस्तुता जीव तथा विजा फ्याम परिवार साथै रमाइलो साथ सुनेर बस्नुहुने सम्पूर्ण लोकप्रेमी मित्रहरूमा म शिशिर ठकुरी नवलपुर काउसेती हाल भने सात समुद्र पारीबाट अब बुझ्ने गीत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झँदै समर्पण गर्दै सब बुझ्ने गीत सम्पूर्णलाई समर्पण गर्दै भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ शिशिर ठकुरीलाई। यति बेलाको क्रममा भने हामी अर्को मिठो भाका सुन्छौँ। रातो गलीमा पक्का पनि ब्याकग्राउन्डमा रातो गलीमा बसिसकेको छ हाम्रो शरीर दाजुलाई एकदमै मनपर्ने गीत। फोन आएको छ। हामी गीतभन्दा पहिला फोनमा आउने साथीसँग कुराकानी गरौँ, त्यसपछि गीत सुनाउँला। को हुनुहुन्छ? हजुर नमस्कार। हेलो हेलो, हजुर नमस्कार। कोही हुनुहुन्थ्यो? फोन काटिएको छ। हुन्छ, रातो घलेकीमा, रातो घलेकीमा, रोदी घरमा कुमजोडी नचौला, आऊ है बेलुकीमा। गीत सुनाउँ है त।

0: बसौँलाउँ बेलुकीमा आउँ साँझ साँझमा हामी चाहिँ गीत गजाउँ गीत गाउँदै रमाइलो गर्दै बसौँला भन्नु पऱ्यो रमाइलो साँझमा चाहिँ होइन। यति बेला कोही साथी हुनुहुन्छ भन्ने इसारा मिलेको छ प्रविधि बाटोको हुनुहुन्छ। हजुर नमस्कार। दर्शन नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? धनकुटाबाट मुना राई लिम्बू। मुनाजी के छ खबर? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर एकदमै ठिकै छ भनौँ, राम्रै छ सन्चै आरामै गर्नुपर्छ। अनि हजुर लगायत
0: हाम्रो पनि एकदमै ठिक छ मुनाजी। मुनाजी आज भने कार्यक्रममा आउनुभयो, खुसी लाग्यो कुराकानी हुन पायो। गीत भने रोजिसक्नु भएको छ होला होइन?
1: हजुर अब धेरै पछि कुरा गर्न पाएँ हजुरसँग।
0: हुन्छ मुनाजी, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: हजुर हुन्छ, सम्झिनुपर्दा सर्वप्रथम हजुरलाई धेरै सम्झना माया भन्न चाहन्छु, अनि हाम्रो प्रविधिक सरलाई पनि धेरै सम्झना माया भन्न चाहन्छु, अनि धेरै धेरै सर माया भन्न चाहन्छु, अनि साथीहरू पनि गर्दा अम्मनी सकोटा, भुवन तेह्र छुमी, भूमिका राई, चन्द्र बस्नेतको चाहिँ भुवनमा दिन परेको रहेछ। चन्द्र बस्नेत दाई चाहिँ एक वर्षमै जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि मन कुमार बिल, राजेश श्रेष, वीरेन्द्र लामा, बालकृष्ण जनरन मगर, जेसा राई, बिनिता थामी लगायत मनको साथी कार्की लगायत अब धेरै साथीहरू हुनुहुन्छ, जति पनि नाम छुटेको साथीहरू नरिसाउनु होला है, मैले सम्झिरहेछु भन्दै हजुरबाट सिकिन चाहन्छु। नमस्कार।
0: नमस्कार। मुना राई लिम्बू हुनुहुन्थ्यो धनकुटाबाट। छोटो मिठो कुराकानीको लागि मुनाजीलाई पनि धेरै धेरै धन्यवाद छ। सन्देश रहेको छ गीता लिम्बूको। गीता लिम्बूले सन्देश पठाउनु भएको छ। सेवारो हजुर सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ नि। इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बू एन्ड अल फ्रेन्डलाई भन्नुभएको छ नि। रमिला राईले मिस यु अल भन्नुभएको छ भने मनको साथी जीवन कार्कीजीले आज केही लेख्नुभएको छ, नमस्कार अनि माया पत्रै पठाउनु भएको छ। त्यसै गरेर विष्णु पाठक अधिकारीले मिस यु अल भन्नुभएको छ भने कमला बनेम लिम्बूले हेलो नमस्ते सेवारो, म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला बनेम लिम्बू ताप्लेजुङ घर भई हाल कुवेतबाट, विशेष गरी प्यारी आमालाई धेरै माया र सम्झना छ। मेरो आत्मीय साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरुङ, मिडिया प्रेमी निर्मला बनेम, खुशी यमुना विष्ट, अतीत अन्जान राई, नम्रता शेर्पा, छेम निर्देश, रत्नबहादुर थापा, कुमार प्रजा, बसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साम्पाङ, ढकाल धर्मराज, सूरज राई तुम्छा, अरुण भण्डारी, मुना मुखिया, पूर्वेली आकाश राई, हरपल रोशनी, विष्णु खलाल खनाल, दीपराज वालिङ पूर्वेली, देवमान देवान, हजारमान राय, घायल अभिरमन सुनवार, अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झनामा सम्झना भन्न चाहन्छु, बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ काली कमला बनेम लिम्बूजीलाई यो सन्देशको लागि। यति बेला भने हामी अर्को भाका सुन्छौँ। तपाईँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ, सन्देश पठाउँदै गर्न सक्नुहुन्छ। यति बेलाको क्रममा यो मिठो भाका तपाईँहरूको लागि

पूजा गर्छु मायाको पक्का पनि, आफूलाई माया गर्ने मान्छेको पूजै गर्न मन लाग्छ होइन। पूजा गर्नु गर्न मन लाग्ने मान्छेले चाहिँ सधैँ पूजा गर्ने वातावरण नै बनाइदिनुपर्छ सधैँलाई होइन। सन्देश रहेको छ साहिरा राईको, साहिरा राईसँग कुरा पनि भएको थियो, सन्देश पनि पठाउनु भएको छ। हेलो गुड इभिनिङ सिस्टर फ्रम उदयपुर, मि सहयात्री सरू, अपकमिङ सङ डेडिकेट अलसान अलिना, टिकाराम घिमिरे, एक्सन विराज राई, सायामा राई, रियाम रुबी, नम्रता राई, प्रतिमा स्पर्शी, आशिष नयन, अभागी रमिला ढकाल, धर्मराज, गगन तेरथुमे, कुमार प्रजा, दिलसा राई, गुराज सरोज सुसारा, चन्द्र बस्नेत, मिस यु अल अफ यु भन्नुभएको छ। साहिरा राईलाई पनि धेरै धेरै धन्यवाद सन्देशको लागि। तपाईँहरूले पनि हामीलाई सन्देशहरू पठाउँदै गर्न सक्नुहुन्छ, फोन पनि डायल गर्दै गर्न सक्नुहुन्छ। यति बेलाको क्रममा भने हामी अन्तिम अन्तिमतिर पनि आइसकेका छौँ। तपाईँहरूलाई हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रियाहरू हामीलाई पठाउँदै गर्न सक्नुहुन्छ। सल्लाह सुझाव प्रतिक्रिया पठाउनको लागि तपाईँले विजय एफएम 101.6 को फेसबुक पेजमा पनि इनबक्स गर्न सक्नुहुन्छ भने, त्यसै गरेर हामीलाई 078-5014-06 फोन गरेर पनि तपाईँलाई लागेका विचारहरू राख्न सक्नुहुन्छ भने, त्यसै गरेर तपाईँले हामीलाई सन्देश मार्फत कमेन्ट मार्फत पनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउँदै गर्न सक्नुहुन्छ। मित्र आलेले सन्देश पठाउनु भएको छ, हेलो हाई नमस्ते दर्शन झोरले दिदी, सुन्दैछु मलेसियादेखि, मिस यु अल भन्नुभएको छ। मलेसियादेखि टाढा टाढाबाट हामीलाई सुन्नुहुन्छ, जे होस् टाढा टाढाको साथीहरूले हामीलाई सुनेर सन्देश पठाउनुहुन्छ, धेरै माया गर्नुहुन्छ कार्यक्रमलाई, हामी सबैलाई होइन। हामी तपाईँहरू सबैको आभारी छौँ मायाको लागि। हामीलाई कार्यक्रम रमाइलो साँझ र जस्तै विजयाबाट बस्ने अन्य कार्यक्रममा पनि यसरी नै माया गरिदिनु होला, जसरी रमाइलो साँझलाई हामीले आजको दिनसम्म पनि यसरी बजाउन सफल भइरहेका छौँ, कार्यक्रमलाई निरन्तरता दिन सफल भइरहेको छौँ, यो सबै तपाईँहरूको माया र साथले नै गर्दा भएको हो। त्यसैले आगामी दिनमा पनि यस्तै साथ सपोर्ट र मायाको हामी अपेक्षा गरिरहेका हुन्छौँ। कमला मुखियाले मिस यु अल भनेर सन्देश पठाउनु भएको छ भर्खरै मात्र। आजको लागि भने जति पनि साथीहरूले सन्देश लेखी पठाउनु भयो उहाँहरूलाई सम्पूर्णलाई पूर्ण रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गरेर फोन गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अबको क्रममा अन्तिममा मिठो भाका राख्दै, अर्को श्रृङ्खलामा मिठो निभाचा गर्दै, अरुणजीलाई तपाईँहरूसम्म आवाज पुर्याउन सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिदी। अर्को श्रृङ्खलामा भेट हुने बाचा गर्दै आजलाई भने अम्बिकालम शाल बिदा हुन्छु। नमस्कार।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
2: मेलाका मुख्य आकर्षणहरू
1: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
2: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
1: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
2: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र

0: मेडिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6-8-9 नवलपरासी बर्दघाट सुस्ता पूर्व
8: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
8: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। वैदेशिक ऋण र सहायता घट्दै गएकोमा अर्थमन्त्री वाग्लेको चिन्ता। भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार प्रतिबद्ध रहेको कानुन मन्त्री गौतमको भनाई। बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त। अख्तियारको काम कारवाहीमा कुनै राजनीतिक हस्तक्षेप नहुने सभापति लामिछानेको भनाई। नन्दन सामुदायिक वनद्वारा 45 दिने कपाल काट्ने तालिम सुरु। तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न अध्यक्ष अधिकारीको आग्रह। र गभर्नरको पदावधि 3 वर्ष बनाउन अर्थसम्मति सहमत। चितवनमा कुखुराको पोस्टमार्टम गरी रोग पहिचान। एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली भारत जाँदै।
1: लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
5: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
6: मुहान वरपरका रुख नकटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: विजय खबरमा अब खबर विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बिहिबार बसेको बैठकमा उहाँले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँगुरिँदै गएको बताउनु भएको हो। वैदेशिक सहायता घट्दै गएपछि वैकल्पिक रूपमा निजी पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो। 40 वर्षसम्म 1% र 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, अब त्यस्तो हाइली कन्सेसनल ऋणको झ्याल बन्द हुँदैछ। अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ, उहाँले भन्नुभयो। उहाँले नेपालले पहिलो बजेटदेखि नै आफ्नो राजस्वले नपुग्ने खर्च वैदेशिक सहायता तथा ऋण मार्फत पूर्ति गर्दै आएको बताउँदै बजेटको आकार बढाउँदै जाँदा वैदेशिक अनुदानको हिस्सा तुलनात्मक रूपमा घट्दै गएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले चालु बजेटमा करिब 2 खर्ब 12 अर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने करिब 62 अर्ब रुपियाँ अनुमान गरेको बताउनुभयो। यद्यपि पछिल्ला वर्षमा बजेटमा 48-52 अर्ब रुपियाँसम्म अनुदान गरिए पनि वास्तविक प्राप्ति 10-15 अर्ब रुपियाँको हाराहारीमा सीमित हुने गरेको उहाँले बताउनुभयो। आइएनजिओ मार्फत आउने सहायता घट्दै गएको र त्यसको तुलनात्मक हिस्सा अहिले नेपालको बजेट तथा अर्थतन्त्रको आकारका आधारमा निकै सानो भइसकेको उहाँको भनाइ थियो। अब हामीले लिने भनेको ग्रान्ट सुकिसकेको छ, उहाँले भन्नुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र, निष्पक्ष र संवैधानिक भूमिकाको पूर्ण सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार सम्बन्धी विषयको अनुसन्धान र अभियोजनमा सरकारबाट आवश्यक सहयोग हुने बताउनुभयो। भ्रष्टाचार नियन्त्रणलाई कारवाहीमा मात्रै सीमित राख्नु हुँदैन, प्रणालीगत कमजोरीलाई हटाउने दिशामा सरकार अघि बढ्न चाहन्छ। भ्रष्टाचार जन्य बन्नियत र सामान्य प्रशासनिक त्रुटि बीच स्पष्टता छुटाउनुपर्छ, उहाँले भन्नुभयो। मन्त्री गौतमले आयोगको तथ्य र अनुसन्धानबाट प्राप्त अनुभव तथा सुझावलाई सुशासनसँग जोडेर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो। मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसिभी, कर्मचारी तर्साउने माध्यमका रूपमा दुरुपयोग गर्न नमिल्ने बताउनुभयो। उहाँले अनुसन्धान र अभियोजनको स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड दिनुभयो। कोमाथि अनुसन्धान हुने, अनुसन्धान भइसकेपछि अभियोजन गर्न योग्य हो कि होइन भन्नेमा स्पष्ट हुनुपर्छ, मन्त्री गौतमले भन्नुभयो। कुनै प्रारम्भिक परीक्षणका लागि पठाउने, कुन विस्तृत अनुसन्धान गर्ने नगर्ने, कुन मुद्दा स्थगित गर्ने, कुन अभियोजनमा जाने नजाने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड हुनुपर्छ। अनुसन्धान नै सजाय बन्न नहुनेमा जोड दिँदै मन्त्री गौतमले भ्रष्टाचार सम्बन्धी विषयको अनुसन्धानको समयसीमा तोक्नु उपयुक्त हुने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाहीका सम्बन्धमा पदाधिकारीको छलफलमा उहाँले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गर्नुभयो। कुनै पनि राष्ट्र सेवक र जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउने बित्तिकै उसको पद निलम्बन हुने र पछि सफाई पाउने अवस्थाले व्यक्तिगत पारिवारिक र व्यावसायिक जीवनमा गम्भीर क्षति पुगेको उहाँको भनाइ थियो। यसरी परेको क्षतिको परिपूर्ण कसरी गर्न सक्छौँ भनेर सभापति लामिछानेले प्रश्न समेत गर्नुभएको थियो। उहाँले अनुसन्धान र अभियोजनमा मेहनत गर्न अख्तियारका पदाधिकारीलाई आग्रह पनि गर्नुभयो। नेपाल सहित चारवटा दक्षिण एसियाली देशबीच भन्सारमा माल वस्तु आइपुग्नु अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग सासेक अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन बुधबार सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। मालदिवसमा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा नेपाल, भुटान, बङ्गलादेश र मालदिव्सले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता पत्रमा अनुसार अब सीमापारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपास गराउन सजिलो हुनेछ। यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च बढाउनुका साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमानित बनाउने विश्वास लिएको छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 8 र 9 आयोजनामा गरिबी न्यूनीकरण, महिला सशक्तिकरण तथा उद्यम विकास कार्यक्रम अन्तर्गत 45 दिने कपाल काट्ने तालिम सुरु भएको छ। बिहिबार नेपाल स्वावलम्बन विकास संघ गैंडाकोट 6 सभाहालमा आयोजित कार्यक्रम बीच तालिमको उद्घाटन गरिएको हो। समूहको कार्यक्षेत्रमा पर्ने 3 वडाबाट छनौट भएका 20 प्रशिक्षार्थी तालिममा सहभागी भएका छन्। तालिमका लागि प्राविधिक सहयोग पब्लिक साइनिङ टेक्निकल इन्स्टिच्युट प्रणाली गैंडाकोट 6 गरेको छ भने प्रशिक्षकका रूपमा बाबु साहेब सैलुनका सञ्चालक खिम मल्ल रहनु भएको छ। कार्यक्रममा नन्दन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष हरिमाया अधिकारीले सामुदायिक वनको भूमिका वन संरक्षणमा मात्रै सीमित नराखी उपभोक्ताको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने बताउनुभयो। उहाँले आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गर्दै तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतारेर आय आर्जनको माध्यम बनाउन सहभागीलाई आग्रह गर्नुभयो।
8: चाहिँ कार्यक्रम सञ्चालन गर्नु भइरहेका छौँ। त्यो एजेन्सी समूहलाई एकदम राइट पनि छ। त्यसै गरी हामीले समूहमा कस्तो समूहलाई कस्तो खालको आवश्यकता होला त्यसलाई पनि केही सुझबुझका साथ कार्यक्रमहरू अगाडि बढाउँदै आइरहेका छौँ। त्यसै क्रममा अब यहाँ जुन यो मन्दन सामुदायिक वनले आज कार्यक्रम लिएर आएको छ, जुन बिचाजको छुटफुट कहिले आउने कहिले नआउने, त्यो तालिमलाई तालिममा मात्रै सीमित गर्न हुन्न है, त्यस्तो गऱ्यो भने हामीलाई पाप लाग्छ भने महसुस तपाईँहरूले गर्न सक्नुहुन्छ। तपाईँहरू पनि यसै गरी गरी यसलाई चाहिँ एउटा रोजगारकै
0: पब्लिक साइनिङ टेक्निकल इन्स्टिच्युटका सञ्चालक दीपक दराईले छोटो अवधिमा सिप सिकेर स्वरोजगार बन्न सकिने भएकोले पर्सि साथीहरूले तालिम अवधिभर नियमित र अनुशासित भएर सिक्नु पर्नेमा जोड दिनुभयो।
9: सकिन्छ कि सकिन भन्ने कुरा तपाईँहरू आफ्नो लेखेर गर्नु, त्यो नेपालमै सिप सिकेर केही गर्छु र अथवा विदेशै जान्छु भनेर चाहिँ यो बार बार ट्रेनिङमा जति पनि आउनुभएको छ तपाईँहरूको लाइफमा सुनिश्चित छ, यो तपाईँहरूको जीवनमा यसले धेरै नै प्रगति गर्छ। यो बार बारको तालिम सिकिसकेपछि फाइदै फाइदा छ, देख्न सामान्य हो, लगानी छैन, एक दिनको पिरियड युज हुन्छ, एक रुपियाँको पिरियड युज हुन्छ, उसले चाहिँ एउटा सामान्य कपाल काटेर चाहिँ उसले 10-15 मिनटमा भ्याउँछ, 10-15 मिनटमा भ्याउँछ, उसले 100 रुपियाँभन्दा माथि लिन्छ कि सरले 100 रुपियाँभन्दा माथि लिन्छ भनिसकेपछि अब दिनमा 20 कस्टमर छिर्यो भने कति इन्कम हुने भयो, 2000 इन्कम दिनको 2000 सेल हामीले गऱ्यौँ भने हामीले विदेशमा चाहिँ खाली कुरोमा अथवा कुनै विदेशमा गएर हामी केही कामको लागि कुनै कामको लागि गयौँ भने हामीले 50-60 हजार सेभ गर्न सक्छौँ। नेपालमै बसेर परिवारसँग बसेर होइन घरै लगानीमा सुखको काम गरेर हामीले पनि सोच गर्न सक्दैन, त्यसैले बालकको तालिम भनेको एकदमै राम्रो तालिम हो।
0: तालिमका प्रशिक्षक तथा बाबु साहेब सैलुनका सञ्चालक खिम मल्लले कपाल काट्ने तालिममा सिकाइसँगै निरन्तर अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउँदै मेहनत गरे यसै सिपबाट राम्रो आमदानी गर्न सकिने धारणा राख्नुभयो।
10: अहिलेसम्म हालमा चाहिँ हामीले लगभग 100 जतिलाई सिकाएर कोही विदेश गए, कोहीले यहीँ गरिरहन्, कोहीलाई काठमाडौँ होइन गरिरहन, गऱ्यो भने चाहिँ हुन्छ भन्ने चाहिँ एउटा 45 दिनमा चाहिँ सिप सिकाएर होइन त्यति बुझाम भन्छ, अनि त्यसपछि 45 दिनमा चाहिँ अब यत्रो 100 सिकाउँदा त धेरै टाइप्सको स्टुडेन्टहरू देखियो नि त हामीले सिकारहरू, अब उहाँहरूमा कसैले चाँडै टिप्छ, कसैले ढिलो टिपिन्छ नि त, यहाँ पनि अब सबले त्यही तरिकाले मिलेर त्यो चाँडो बुझे ग्रुप बनाइन्छ, चाँडो बुझेकोले चाहिँ अर्कोलाई सहयोग गर्दै होइन 45 दिनमा चाहिँ सकेसम्म सबैले एउटै तरिकाको एउटै सिप हातमा भयो भने चाहिँ अझै राम्रो हुन्छ। अनि सरले भनिहाल्नुभयो हाम्रो क्याम्पहरू चाहिँ अब हामीले सकेसम्म धेरै लान खोज्छौँ, लगभग विकमा एउटा लान सक्यौँ भने पनि धेरै भयो।
0: समूहका उपाध्यक्ष नरजङ राणाले सहभागीलाई स्वागत गर्दै सामुदायिक वनले उपभोक्ताको जीवन स्तर सुधार गर्ने उद्देश्यले विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। कार्यक्रमको सहजीकरण समूहको सचिव तथा महिला सशक्तिकरण कार्यक्रमकी संयोजक कमला शर्माले गर्नुभएको थियो। उहाँले महिला सशक्तिकरणलाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले सिपमूलक तालिमलाई प्राथमिकता दिएको बताउनुभयो। समूहको कोषाध्यक्ष डिला शर्मा सुवेदीले तालिमबाट सहभागीको आत्मविश्वास बढ्नुका साथै स्वरोजगार र उद्यम विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नु। नन्दन सामुदायिक वन उपभोक्ता समूहले महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिम समेत सञ्चालन गरिरहेको छ। समूहले वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै विभिन्न आय आर्जन तथा सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा समूहको कार्य समिति सदस्य, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। पूर्वी नवलप्रासीको गैडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालक 3 दिनपछि सकुशल फेला परेका छन्। भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्किने क्रममा नाति हराएपछि परिवारले स्थानीयवासी र सुरक्षाकर्मीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी बालकको खोजीमा निरन्तर खटिएका थिए। 3 दिनको लगातार खोजीपछि भदौ 4 गते आज बिहान 10 बजे करिब 10 बजेतिर बालक घरदेखि करिब 1.5 किलोमिटर उत्तरतर्फको जङ्गलमा सकुशल फेला परेका हुन्। 3 दिनसम्म जङ्गलमा हराएका अवध बालकलाई सकुशल अवस्था भेटिएपछि खोजीमा खटिएका सुरक्षाकर्मी, स्थानीयवासी र परिवार सदस्य बाबु बनेका थिए। लामो प्रतीक्षापछि बालक काखमा फर्किएपछि परिवारमा खुसी र राहत छाएको छ। स्थानीय समुदाय र सुरक्षाकर्मीको संयुक्त प्रयास तथा निरन्तर खोजीपछि बालक सकुशल भेटिएका हुन्। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। थापा नेकपा एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो। यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा 168 को उपधारा 2 बमोजिम नयाँ सरकार गठनका लागि आज अपराह 4 बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभएको थियो। थापाले एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी 63 सांसदको समर्थनसहित बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 104 सदस्य प्रतिनिधि प्रदेशसभा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापा बागमती प्रदेशको 7 मुख्यमन्त्री बन्नुभएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
11: मैले बुझिसकेँ बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यहीँ गएर हुन्न र?
12: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
14: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
15: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ, यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
16: हो र बहिनी, यस्तो राम्रो लाग्यो, यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको, काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
15: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
17: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
18: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
16: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
18: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि, त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल राष्ट्र बैङ्कका गभर्नर, डिप्युटी गभर्नर र सञ्चालकको पदावधि अब 3 वर्षको बनाउन अर्थ समितिले सहमति जनाएको छ। सङ्घीय संसद अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि दफावार छलफलका क्रममा अर्थ समितिले सहमति जनाएको छ। समितिले सरकारले आवश्यक ठानेमा थप 2 वर्षसम्म उनीहरूको पदावधि बढाउन सक्ने व्यवस्था गर्न पनि अर्थ समिति सहमत भएको छ। हाल गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि 5 वर्ष रहेको छ। राष्ट्र बैङ्क ऐन संशोधनका लागि तयार गरिएको प्रस्तावित मसौदामा भने गभर्नर र डेपुटी गभर्नर र सञ्चालकको पदावधि एक पटकको लागि थप गर्न सक्ने प्रस्ताव गरिएको थियो। अर्थ समितिको दफावार छलफलकाबाट पारित भएको यो व्यवस्था अनुसार मसौदा पुनः सङ्घीय संसदमा पुग्नेछ। सङ्घीय संसदबाट स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र यो व्यवस्था ऐनका रूपमा कार्यान्वयनमा आउनेछ। चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले 1 वर्षमा 7,000 कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन पोस्टमार्टम गरेको छ। चितवनसहित 16 जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोस्टमार्टम गरी रोग पहिचान गरिएको हो। प्रयोगशालाका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो। प्रयोगशालाले पोस्टमार्टम बाहेक रोग पहिचानको काम गरेको छ। 1,500 कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा 10 रोग देखिएको उहाँले बताउनु भयो। परीक्षणका क्रममा 22% कुखुरामा इकोलाई, 13% गम्बारो, 9% कुखुरामा घ्यारघ्यारको रोग देखिएको उहाँले बताउनु भयो। ढुसीजन्य रोगका 9%, सिसिआरडी 4%, साल्मोनेलोसिस 3.5% देखिएको छ। यस्तै एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रमण देखिएको छ। द्रुत परीक्षणका क्रममा 278 नमुना परीक्षणका क्रममा 47 वटामा एभियन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको छ। 176 गम्बारो परीक्षणका क्रममा 109 सङ्क्रमण देखिएको छ। 19 रानीखेत परीक्षण गर्दा 7 रोग देखिएको छ भने 46 आइबी परीक्षणका क्रममा 2 सङ्क्रमण देखिएको उहाँले बताउनु भयो। यसै गरी 369 पिएटी विधिबाट नमुना परीक्षणका क्रममा 12 साल्मोनेला, 360 नमुना परीक्षणका क्रममा 16 माइकोप्लाज्म, 184 इलाइजा परीक्षणका क्रममा 38 माइकोप्लाज्म र 184 परीक्षणका क्रममा 92 चिकन इन्फेक्सन एनेमिया भाइरस सिआइएभी सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो। 900 कुखुराको नमुना कल्चर गर्दा 789 नमुनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमण देखिएकालाई कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्ने विषयमा जानकारी सेवाग्राहीलाई दिएको उहाँले बताउनु भयो। कुखुराजन्य रोगको सङ्क्रमण रोक्नका लागि जैविक सुरक्षा अप्नाउनु पर्ने उहाँको भनाइ छ। जैविक सुरक्षा अप्नाउन नसक्दा रोगको जोखिम थपिने उहाँले बताउनु भयो। अन्डाको भाउ फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अन्डाको नयाँ फर्म समर्थन बिक्री मूल्य तोकेको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्यअनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रुपियाँसम्म भाउ बढेको हो। नयाँ मूल्यअनुसार अब सबैभन्दा ठुलो अन्डा प्रति क्रेट 590 रुपियाँ, ठुलो अन्डा 575 रुपियाँ र मध्यम अन्डा 535 रुपियाँ पुगेको छ। यस्तै सानो अन्डाको मूल्य प्रति पेटी 3,200 रुपियाँ कायम गरेको सङ्घले जनाएको छ। सङ्घले एक हप्ता नबित्दै अन्डाको भाउ फेरि बढाएको हो। यसअघि गएको साउन महिनामा अन्डाको मूल्य 4 पटक बढेको थियो। अन्डाको उत्पादन घट्दै गएकोले मूल्य लगातार उकालो लागेको व्यवसायीको भनाइ छ। बर्ड फ्लूका कारण ठुलो सङ्ख्यामा कुखुरा नष्ट गर्नु परेकोले उत्पादनमा अत्याधिक गिरावट आएको र माग धान्न धौधौ परेको पछि मूल्य बढाउनु परेको नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक वर्षको 2083-84 साउन महिनामा 29,69,00,000 रुपियाँ राजस्व सङ्कलन गरेको छ। एक महिनाको अवधिमा चिनको स्वायत्त प्रदेश तिब्बतको भङवाङसेन जिल्लाबाट लिजी नेचुङ कोरालाबाट 100 बिवाइडी कम्पनीका विद्युतीय सवारी साधनसहित अन्य 56 सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालय प्रमुख विदुर चुडालले बताउनु भयो। कार्यालय प्रमुख चुडालले भन्नुभयो, आर्थिक वर्षको पहिलो महिनाको राजस्व सङ्कलन सन्तोषजनक छ हो। पहिलो 2 साता व्यापारी समेत सामान मगाउन हलमलमा परेको देखिन्थ्यो। अन्तिम साता भित्रिएको सामानले राजस्व सङ्कलनमा योगदान दिएको छ। कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन भन्सार कार्यालयबाट जाँचवास भइसकेको छ। गत 2082-83 भदौ महिनाको 30 गतेदेखि व्यावसायिक रूपमा सञ्चालन आएको भन्सार कार्यालयले 9 अर्ब 92,05,06,420 रुपियाँ राजस्व सङ्कलन गरेको थियो। गत आर्थिक वर्षमा कुल 14,40,06,00,000 बराबरको सामान आयात तथा 20,40,55,000 बराबरको निर्यात भएकोमा कोरोला नाकाबाट 3,223 विद्युतीय सवारी साधन भित्रिएका थिए। विजय खबरमा अब खेलकुदका खबर। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाडी सहित 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेङ्गलुरुमा हुने प्रशिक्षणमा खेलाडीहरू प्रदीप खड्का, निशान श्रेष्ठ, स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकका रूपमा रेणुदेवी कोण्डा रहनुभएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता राखेपो, कार्यकारी समितिकी सदस्य सिक्पा सुवाल श्रेष्ठ, नेपाल टेनिस सङ्घका अध्यक्ष मनोहर दास मूल लगायतले विदाई गरेका थिए। उनीहरूले रोहन बोपना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाली एसियाडकै लागि छनौट भएका अभिषेक बास्तोला र शिवाली गुरुङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस सङ्घले जनाएको छ। विश्व एसियाली खेलकुद असोज 3 गतेदेखि जापानको आइची र नायोमा सुरु हुँदैछन्। नेपालले 23 खेलमा 136 खेलाडीलाई सहभागिता गराउनेछ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाएको थियो। विजय खबरमा अब मौसम सम्बन्धी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। आज राति देशका हिमाली र पहाडी भूभागका साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागका आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्तिममा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। वैदेशिक ऋण र सहायता घट्दै गएकोमा अर्थमन्त्री वागलेको चिन्ता। भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार प्रतिबद्ध रहेको कानुन मन्त्री गौतमको भनाई। बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त। अख्तियारको काम कारवाहीमा कुनै राजनैतिक हस्तक्षेप नहुने सभापति लामिछानेको भनाई। नन्दन सामुदायिक वनद्वारा 45 दिने कपाल काट्ने तालिम सुरु। तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न अध्यक्ष अधिकारीको आग्रह। र गभर्नरको पदावधि 3 बनाउन अर्थ समिति सहमत। चितवनमा कुखुराको पोस्टमार्टम गरी रोग पहिचान। एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली भारत जाँदै। हस्त सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
19: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
20: मेरो नाम सरिता न्यौपानी। मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने। 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले। अहिले त छैन। अहिले नर्मल छ। आनन्द छ।
21: मेरो नाम भगवती थापा। मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो। पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
22: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
23: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
24: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
25: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
26: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
27: विजय तान्चे।
26: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437।
1: अहिले साँझको 7 बज्यो।
2: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
3: मेलाका मुख्य आकर्षणहरू
2: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
3: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
2: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
3: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
2: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
3: संरक्षक चितवन उद्योग संघ
2: स्थल बुकिङ का लागि सम्पर्क
3: 97672 19607 र 98550 33553।
26: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौँ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
27: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
27: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: हस गुरुआमा।
26: नेपाल सरकार विज्ञापन बोर्ड।

0: XFM
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्किने
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
5: कहाँ
4: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
7: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ।
9: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तोला जान्दछु पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
12: महत्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: सर एउटा प्रश्न सोधौँ है।
14: सोध न
13: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
14: ए कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
13: हस् धन्यवाद सर।
15: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दशमलव 6। बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा

0: भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो फौसोको थियो। फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
1: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
5: ए ल ल, जाऊ जाऊ जाऊ।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
15: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न

0: सकिन्छ। नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा, अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप, अख्तियार प्रमुखमाथि दबाब भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई।
1: हाम्रो केही पनि कहीँ कतै आग्रह पूर्वाग्रह केही पनि छैन। कानुनले दिएको अधिकारलाई सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन।
0: ग्यास सिलिन्डर अब ट्र्याकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न निर्देशन। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन। नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता।
2: सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डेटाहरू इन्फर्म हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या।
0: तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन, न्यायको माग गर्दै राजमार्ग ठप्प। बागमतीमा सरकार विस्तार, मन्त्रालय बाँडफाँड भने अझै टुङ्गिएन। थापामाथिको कार्यवाहीले राप्रपाभित्रै मतभेद चर्कियो।
3: साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिस गर्ने निर्णय।
0: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले समाजको संवेदनशीलता मात्रै होइन राज्यको सुरक्षा संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ। दोषीमाथि कानून बमोजिम कठोर कार्यवाहीसँगै बालबालिकाको सुरक्षा र घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक छ। न्यायको मागमा सडक अवरुद्ध हुनु आक्रोशको अभिव्यक्ति भए पनि दीर्घकालीन समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन र प्रहरीप्रति जनविश्वास पुनर्स्थापित गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको 14 बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दजगजा, GPS म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमिन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नु भएको छ। नेपाल भारत बीच अधिकांश सीमाको स्ट्रिम म्याप तयार भइसके पनि लिम्पियाधुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुङ्गो लाग्न सकेको छैन। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, CIM-सँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल।
6: अब तिनीहरूले त त्यो छलफल गरिसके, त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया झुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया झुरा निपुण लेखको कुरा चाहिँ, तर अरू कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो। त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यसरी मिटिङ कति भए, कति संयुक्त विज्ञप्ति, प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन। गर्दाखेरि हाम्रो चाहिँ दुवैतिरको गल्ती चाहिँ सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ भन्ने मलाई लाग्छ।
5: बैठकबाट विवादित भूभागमा निर्णय भन्दा सीमा व्यवस्थापनमा सुधारका लागि ठोस कदम अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आएको र प्रधानमन्त्री कार्यालयमा घण्टौँ राखेर दबाब दिएको भनाई सार्वजनिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष निर्णय गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो। उहाँले अख्तियार सरकारको छाया नभएको भन्दै राजनीतिक हस्तक्षेप बिना काम गर्न आयोगलाई आग्रह गर्नुभयो।
1: म तपाईँलाई सत्तारूढ दलको सभापतिको हैसियत यति भन्न सक्छु कि इतिहास रच्नुहोस्, हाम्रो केही पनि काहीँ कतै केही पनि आग्रह पूर्वाग्रह केही पनि छैन। कानुनले दिएको अधिकारलाई सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन। हाम्रो अहिले अख्तियार अहिलेको विद्यमान नेतृत्वमा हामी सरकार आइसकेपछि कोही पनि नियुक्त हुनुभएको छैन। पूर्ववर्ती सरकारहरूले विभिन्न समयमा विभिन्न सरकार भएका बेलामा त्यतिखेरको सिफारिस अनुसार संसदीय सुनवाई अनुसार नै उहाँहरू सिफारिस हुनुभएको हुनाले अझ बढी सजिलो सरला र अहिले मेरो व्यक्तिले यहाँलाई सजिलो पार्दछ भने म त्यसमा खुसी नै हुन्छु। त्यस कारणले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ।
5: त्यसअघि बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई घण्टौँ थुनिएको भन्ने चर्चाबीच राईले आफूलाई पासपोर्ट प्रकरणमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको बताउनु भएको छ। सांसदहरूको प्रश्नको जवाब दिँदै राईले प्रधानमन्त्रीले बोलाएपछि आफूहरू कार्यालय गएको र सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो।
7: हामी गयौँ छलफल गऱ्यौँ, त्यसपछि तपाईँको चाहिँ केही हेरेर पनि यसलाई अगाडि एक्सपिडाइट गर्न पाउँथ्यो भनेर आएपछि हामीले एक्सपिडाइट गऱ्यौँ। त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ। अब त्यसमा पनि कोही खेप न मुद्दा दर्ता भइसकेको छ, त्यो आवेदन भइसक्नु भएकोले त्यो आवेदनको चाहिँ तपाईँहरूले चाहिँ त्यो कुनै हेरेको छ वेबसाइटमा पाइन्छ। आवेदनमा हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ हामीले गर्दाखेरि चाहिँ वेबसाइट कति छ भन्ने कुरो त्यो अभियानको त्यो पत्रै तपाईँहरूले हेर्नुहोस्, स्पष्ट देख्नुहुन्छ।
5: कानून मन्त्री सुविधा गौतमले भने अख्तियारको त्रासका कारण कर्मचारीमा डिसिजन प्यारालाइसिस देखिएको बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रणसँगै इमान्दार कर्मचारीले नर्भिक भएर निर्णय गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ। संसदीय समितिले ग्यास सिलिन्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिन्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिन्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरुपयोग रोक्न सकिने बताउनु भएको थियो।
8: त्यसले गर्दा अब यो ट्र्याकिङको सिस्टम अत्यन्त राम्रो, यो चाहिँ वास्तवमा अभाव हुँदा नहुँदा हुँदा पनि यसले छुट्टै बेलायो। त्यो उद्योगीको पनि हितमा छ, उपभोक्ताको पनि हितमा छ, विक्रेताको पनि।
5: समितिले घरैसी र व्यावसायिक सिलिन्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ। त्यस अघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेन्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रका अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई काङ्ग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दैछ मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय बाँडफाँड टुङ्गिन बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापा यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद चर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संघीय दलका नेता उद्धव थापामाथि कारवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्न प्रक्रिया अघि बढाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेलले बताउनुभयो।
3: प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त सिफारिस अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिस गर्ने निर्णय।
5: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो, तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धवमाथिको कारवाहीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भुटान बङ्गलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपाछ गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयo। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रबन्धनमा टिवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्तालुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वर स्थित र दशरथ रङ्गशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
0: सन्तोषी रावल नेपालगञ्ज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी आर्थिक हब बनाउने एजेन्डा
9: करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको नीति तथा कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
0: कसले सम्हाल्ला नेपालगञ्जका व्यवसायीको नेतृत्व रिपोर्ट सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
11: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फन्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनु भएको छ? यसबाट तपाईँको खेतीपाती बसोबास वा दैनिक जीवनमा असर परेको छ?
10: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
11: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
10: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
11: irm.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
12: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल एससिनद्वारा जारी सन्देश।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
10: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनौटका लागि यही भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायका समस्या समाधानदेखि औद्योगिक क्षेत्रको विकास, कर मैत्री वातावरण, खुला सीमा व्यवस्थापन र नेपालगञ्जलाई आर्थिक हब बनाउने सम्मका एजेण्डा उम्मेद्वारहरूले अघि सारेका छन्। त्यसै अनुसारको प्रचार प्रसारमा उनीहरू जुटेका छन्।
13: व्यवसायका समस्या सरकारसम्म पुर्याउनेदेखि नेपालगञ्ज उद्योग वाणिज्य संघलाई प्रभावकारी र जवाबदेही बनाउनेसम्मका प्रतिबद्धता उम्मेद्वारहरूले सार्वजनिक गरेका छन्। अध्यक्ष पदमा संयुक्त व्यवसाय समूहका तर्फबाट चिरञ्जीवी ओली र स्वतन्त्र व्यवसाय समूहबाट ध्रुव दाहाल बीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका उम्मेद्वार ओली भन्नुहुन्छ,
14: नेपालगञ्ज एउटा विशेष खालको चाहिँ सहर हो। यहाँको नौबस्ता औद्योगिक क्षेत्र चाहिँ तपाईँको हामीले 72 सालमा घोषणा भए तापनि वास्तवमै कामको सुरुवात हुन सकिरहेको छैन। यो प्रमुख मुद्दा हुन सक्छ। यहाँका उद्योगी व्यवसायहरूले फ्रीमा नेपाल सरकारबाट जग्गा लिने र त्यो जग्गामा एउटा स्ट्रक्चर बनाएर चाहिँ व्यवसायलाई अझ कसरी राम्रो गराउन सकिन्छ अथवा उद्योगलाई अथवा उत्पादनलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा एउटा मुद्दा रहन्छ। र त्यो सँगसँगै करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको नीति तथा कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
13: अध्यक्ष पदका अर्का उम्मेद्वार ध्रुव दाहालले भने संघभित्रको सुशासन र व्यवसायका अधिकारलाई प्राथमिकता राख्ने बताउनु भएको छ।
15: विशुद्ध व्यवसाय छात्र संगठन बनोस्, व्यवसायको हकितको लागि चाहिँ मैदानमा खडा होस्, नेपाल सरकारसँग भएका चाहिँ सम्झौता बापर विस्थापित उद्योगहरूलाई ती उद्योगहरू चाहिँ सञ्चालन ल्याउनको लागि यहाँका व्यवसाय सानादेखि ठुला मजौला व्यवसायको हकितको लागि निरन्तर खटिरहने प्रयास गर्दछु।
13: नेपालगञ्ज उद्योग वाणिज्य संघको यसपटक महिला उपाध्यक्ष पदमा रूपा अर्थात सानो ओझा र उमा ग्रान्डन बीच प्रतिस्पर्धा हुँदैछ। अन्य दुई महिला भने मनोनयन मार्फत कार्य समितिमा आउनेछन्।
16: कतिपय महिला व्यवसायीहरू पनि छन् जसले आफ्ना पीडाहरू सुनाउने ठाउँहरू उनीहरूले देखिरहेका छैनन्। तिनीहरूको एउटा आवाज बन्न सकौँ, तिनीहरूको म एउटा प्रेरणाको स्रोत बन्न सकौँ, उनीहरूले उठान गरेका मुद्दाहरूलाई नै म ठाउँसम्म पुर्याउन सकौँ।
17: महिलाहरूको उपस्थिति कुनै पनि संघ संस्थामा नहुने र यहाँ भित्र पैसाको चलखेलले गर्दा महिलाहरू सधैँ पनि पछाडि पर्नुपर्ने अवस्था, यसको विद्रोहमा मेरो उम्मेदवारी छ।
13: संघको महासचिव पदमा संयुक्त व्यवसाय समूहबाट विष्णु श्रेष्ठ र स्वतन्त्र व्यवसाय समूहबाट दिपेन्द्र कुमार जोशी प्रतिस्पर्धामा हुनुहुन्छ। 27 वटा वस्तुगत संस्थालाई एकीकृत गर्दै उनीहरूका साझा समस्या समाधानका लागि संस्थागत वातावरण बनाउने तथा व्यवसायलाई ज्ञान सिप र प्रविधिसँग जोड्ने आश्वासन पनि उम्मेद्वारको छ।
18: 1 वर्षभित्र गर्ने, 2 वर्षभित्र गर्ने, 3 वर्षभित्र गर्ने भनेर हामीले प्लानिङ गरेर यो पटक हामीले ती सबै कुराहरूलाई पुरा गर्ने हामीले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।
15: उद्योग वाणिज्य संघ नेपालगञ्जसँग आबद्ध 3600 समथिङ जुन सदस्यहरू हुनुहुन्छ, उहाँहरूको मुख्य माग भनेको व्यवसायलाई एकत्रित गर्ने, व्यवसायको हकको लागि बोलिदिने, व्यवसाय उद्देश्यसँग समन्वय गरिदिने, व्यवसायीहरू संघ संस्थासँग राष्ट्रिय अन्तर्राष्ट्रियसँग जोड्ने मुख्य हुन्छ र उनीहरूलाई चाहिने ज्ञान सिप र प्राविधिक प्रविधि रूपमा उहाँलाई जोड्नु पर्ने हुन्छ।
13: संघको वाणिज्य उपाध्यक्ष सहित केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मुख्य प्रतिस्पर्धा रहेका पदमा उम्मेद्वारहरूले अघि सारेका एजेन्डा, विगतको कार्यानुभव र प्रतिबद्धता कार्यान्वयन गर्ने क्षमताको मूल्याङ्कन गर्दै मतदाताले भोट हाल्नु पर्ने भएको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगञ्ज, बाँके।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तथ्य र प्रमाणसहित बोल्न सांसदले अध्ययन गर्नुपर्ने।
19: यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरामा चाहिँ अब मलाई सजिलो के छ भने कारण विद्यार्थी भएको कारणले पनि सजिलो।
0: सांसदका लागि अध्ययन नै प्रभावकारी प्रस्तुतिको आधार। संसदमा विषय प्रस्तुत गर्न सांसदले गर्नुपर्ने तयारी सहितको संवाद श्रृङ्खला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हेलो सांसद।
22: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर 1 निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
23: धन्यवाद।
22: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता संसदको सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो?
23: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ। तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गऱ्यौँ, तर अब त्यो खबरदारी गरेको चिजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानुनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पुरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानुन बनाएर हामीले चाहिँ त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
22: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको, जनताको प्रश्न सुन्न चाहिँ सजिलो?
23: प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
22: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
23: यसै छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने त्यो रचनात्मक विकारको रूपमा बुझ्छु, उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौँ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ, त्यसैले मैले त्यहाँ त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने पार्टी भइसकेपछि त अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन, तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देख्नु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
22: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक दबाब छ?
23: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चिजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त, मान्ने
22: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको
23: अर्थमा कस्तो छ, कस्तो कति तपाईँले कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने कुनै साथीहरूले कहिले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउनु खोज्नु,
22: कोही कोही साथीहरू फेरि उठेर हिँडिदिने त्यस्तो खालको पनि सुरु
23: हुन्छ। तपाईँको कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि कोही मान्छे कुनै कुरा राख्दाखेरि रोएर रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ
22: भनेको सबै सांसदको भूमिका अहिले सबै
23: ठिक छ एकदम ठिक छ। अब कस्तो हो भने अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल गाडी सबै चिजको ब्रेक सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, सांसद पनि मान्छे हो। अब त्यो सांसदको ब्रेक त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
22: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ,
23: एकदम तनाव हुन्छ, यस्तो हुन्छ अब तपाईँको दुइटा काले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला मेरो राज्य मेरो देश मेरो कानुन होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि। संसद भनेको के हो भने आफैमा कानुन बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन। अब अरू सांसदहरूले पनि त्यही गर्नु होला किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन।
22: कति घन्टा लाग्छ तयारी गर्न संसद
23: बैठकमा जान? कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि अब तपाईँलाई हाँसो लाग्ला होइन धेरै साथीहरूलाई, मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा, म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो हो होइन। अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो, अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 त पास गरिसक्यौँ, खनिज पास गऱ्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा अब सार्पसान नियन्त्रण ऐन 2064, अब हिजो मात्रै बालबालिका सम्बन्धी बालबालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ,
22: त्यो प्रतिनिधि सभाबाट पारित भयो, अब समितिमा जाने,
23: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसपछि के भन्छ अरे
22: संशोधनको
23: लागि चाहिँ गएको छ त्यो, त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
22: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ?
23: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन, अब कस्तो भयो भने अब चाहिँ सांसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी अब यसमा प्रसङ्ग जोडाउँ एउटा होइन, तपाईँले कुरा उठाएन सोकियो सांसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग हो होइन, तर एउटा कुरा चाहिँ के भने सांसदले एउटा सांसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले भन्न जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि बिल बनाउने बिलमाथि छलफल गर्ने त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन, सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने सांसदलाई अलिक सहयोग सहयोग चाहिँ हुन्छ।
22: तपाईँ अब कानुन पढेको पनि तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकियो भनेको कानुन विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ अथवा घर परिवारबाट?
23: त्यसमा चाहिँ कानुन पढेको भइदिए धेरै राम्रो, भगुँदैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन। अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन, अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने, तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन 3-4 बिलमा चाहिँ छलफल हुन्छ क्या, विधेयकमा छलफल हुन्छ। अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि सांसदले बोल्नका लागि कति घन्टा तयारी गर्छ होला, त्यहाँ त कन्टेन्ट हुनु पऱ्यो, इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है, भारतमा यो छ फलाना ठाउँमा यो छ, अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो।
1: नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा परेको छ। अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप छ। अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाइ छ। ग्यास सिलिण्डर अब ट्र्याकिङमा 1 प्रणाली व्यवस्थित गर्न संसदीय समितिको सरकारलाई निर्देशन छ। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन जारी भएको छ। नेपाल सहित 4 देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता भएको छ र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ।
0: हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
6: अहिले रातिको 8 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार, विज्ञापन बो।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
13: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
14: मेलाका मुख्य आकर्षणहरू:
13: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
14: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
13: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषयक तीज गीत प्रतियोगिता।
14: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
13: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
14: संरक्षक चितवन उद्योग संघ।
13: स्थल बुकिंग का लागि सम्पर्क
14: 97674197 र 98550 33553।

0: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015014, मोबाइल 98612204437।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा

0: आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कोहीजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएथेँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेद भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
6: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
5: भयो दाई।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसङ्गमा रुसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारी पछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रुसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कङ्गो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र इइजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बङ्गलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कारवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
3: निष्पक्षता व्यवसायिकता र सुशासन कायम गर्नका लागि अथवा प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाब दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
3: समिति पार्लियामेन्ट ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ तर प्रधानमन्त्रीको मातहतको संस्था गए भने किन तपाईले त्यो गर्छ राख्नु पर्छ कि म जान जान प्रधानमन्त्री राजमा तपाईको मातहतमा चाहिँ मलाई छुट दिउँ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
4: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यसले मुद्दा चलाएन? कोविडको बेला देश पुरै मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे उठिरहेको हामी सर, तर सरकारले उम्मी घोटाला गरेर अरबौँ रुपियाँको देशको आर्थिक मुद्दा किन चलाएन?
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू र प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाउ गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौँ।
1: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानुन छ, अडिटिङ गर्ने प्रणाली छ, त्यसैले गर्दाखेरि दातृ संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौँ तर नेपाली जनताको निक्सको आधारमा त्यो आउनुपर्छ,
0: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
1: हो, त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण दिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निक्सलाई पहिलो प्राथमिकतामा राखेर निक्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
0: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
1: एउटा कुरो, अब हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन, त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
0: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ, उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
1: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरूलाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्त्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा तात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन, त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि उसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा उनका दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
0: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौँ ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपिजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपिजी आउन थालेमा सङ्कट टर्छ त भनेर सोधेका छौँ।
5: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साबिकमा चाहिँ कति मगाउँथ्यौँ, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47 हजार मेट्रिक टन मगाउँथ्यौँ, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमान्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहेन रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौँ, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55 हजार मेट्रिक टनको एलोकेसन पठायौँ। हामीले उहाँहरूलाई अझ रिक्वेस्ट के गर्ने भने 55-60 हजार मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौँ। यो भएको कारणले अब यति केही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
0: अबको एक दुई हप्तामा सामान्य अवस्थामा फर्किएला,
5: त्यो सम्भावना धेरै देखिएको छ सर। किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौँ, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40 लाख सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9 लाख सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-1.5 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
0: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्र्याकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
5: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपिजी सिलिन्डरको ट्र्याकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्र्याकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपिजी ट्र्याकिङलाई चाहिँ अगाडि बढाउनु पर्छ। अब यसको एक किसिमको वेब एप्लिकेसन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्र्याकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
0: नेपाल आयल निगमको एलपिजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रुसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी कियेभमा कम्तीमा 15 जनाको ज्यान गएको छ। कियेभका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रुसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बिबिसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रुसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्युजसँग कियेभ स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिट्स्को सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भएकी छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले रातिको 9 बज्यो।
8: विजय FM 101.6। मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
9: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
10: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
11: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: güzel FM eksen ilk kısım lafı.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइसोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, या फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: विजय एफएम 101.9
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
8: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपोत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: ए बाबु अँध्यारो छ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
6: सस्ता दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यहीँ समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

శ్రీ పరమాత్మని నమః. శ్రీ మౌల కలికదేవే నమః. విద్యుద్ధామ సమప్రభా మృగవతి స్కందస్థితాం వేషణాం కన్యాభిః కర్వాల కేట విలస దస్తావిరా సేవితాం హస్తే శక్రకదాసి కేట విశికాం స పంగుణాం తర్జనిం విభ్రాణా మనలాత్వికాం శశిధరాం దుర్గాం త్రినేత్రాం భజే. देवी भगवती मौलकालिका का चरण में हार्दिक नमन. तपाईको अन्तरदिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार. मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईलाई हार्दिक स्वागत गर्दछु. म कृष्णमणि, प्राविधिक मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वर्षाईमा तपाईँ हामी यद्यपि यात्रा गरिरहेका छौँ, धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनु भएको छ. आउनुहोस् कार्यक्रमको श्री गणेश क्रममा आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट. आज मिति 2083 साल भाद्र 5 गते शुक्रबार, तदनुसार अगस्त 21 तारिक सन् 2026, अहिले श्रावण शुक्ल पक्षको नवमी तिथि. नवमीको घडी बला रहेको छ 45:23, यसको अवधि भने रात्रिको 11:07 सम्मको हुनेछ. यसै गरी अनुराधा नक्षत्र रहेको छ 19:39, जसको अवधि हुनेछ अपराह्नको 1:29 सम्मको. यस्तै गरी ऐन्द्र योग रहेको छ भने बालव एवं कौलव करण रहेको छ. आनन्द आदि योगमा रक्ष योग छ. वृश्चिक राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ. दिनमान 32:23 रहेको छ. सूर्योदय बिहान 5:37 हुँदैछ भने सूर्यास्त साँझ 6:35 हुनेछ. आज थकाली समाजको फालो पर्वको दिन रहेको छ. सम्पूर्ण फालो पर्व मनाउनु हुने थकाली बन्धुहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै हामी कार्यक्रमको रूपरेखा अनुसार भगवती मौलकालिका देवीका अनुकम्पाद्वारा सबैमा सुख शान्ति समृद्धि प्राप्ति होस् भन्ने कामना पनि गर्दछौँ. यस पवित्र पर्वका दिनमा आउनुहोस् सर्वप्रथम सबैको कल्याणको कामना गर्दै भगवती मौलकालिका देवीकै उपासनाको सन्दर्भसँग जोडियौँ. या देवी सर्वभूतेषु वृत्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः. मानिसको प्रवृत्ति स्वभाव जीवन निर्वाहका विभिन्न आधारहरू यी समग्र आन्तरिक तत्त्वका रूपमा विद्यमान भगवती देवीलाई हामी हार्दिक नमन गर्दछौँ. भगवतीको यो वन्दनापछि गैंडाकोटको शिर ताजका रूपमा रहेको भगवती देवीको पवित्र शक्तियुक्त स्थल मौलकालिका पर्वत भगवतीको साक्षात शक्ति रहेको कारण श्रद्धालुहरूको उपासनामा पहिलो केन्द्रबिन्दुका रूपमा विकसित यस क्षेत्रतर्फ तपाईँको ध्यान आकर्षण गराए. यद्यपि तपाईँ स्वयं जानकार हुनुहुन्छ भगवती देवी मौलकालिकाको शक्ति उपासनाबाट प्राप्त हुने सफलता यी धेरै कुरामा धेरै श्रद्धालुहरू अभ्यस्त हुनुहुन्छ, ज्ञाता पनि हुनुहुन्छ. एकजना कुनै यात्रीसँग यो कार्यक्रम प्रस्तुताले भेटेका समयमा उहाँलाई प्रश्न राखिएको थियो, तपाईँ पहिलोचोटि आगमनमा हुनुहुन्छ कि भन्दा उहाँले होइन म यो 17 पटक आउँदैछु भनेर बताउनु भएको थियो. उहाँ एकजना व्यक्ति पो यसरी भेटिनु भयो. योभन्दा धेरैचोटि आइसक्ने कैयौँ व्यक्तिहरू भेटिन सक्नुहुन्छ. यहाँको यो शान्तिमय वातावरण भगवतीको साक्षात साक्षात शक्तिको प्राकट्य आफ्ना विभिन्न सङ्कल्पहरूलाई पूर्ण भएको खुसियाली यी सबै कुरालाई मनमा साँचेर श्रद्धालुहरू त्यहाँ पुग्नुहुन्छ. वरपरको सुन्दर वातावरणमा रमाउनुहुन्छ. यसरी मनोरम प्राकृतिक छटाले मनलाई सधैँ लोभ्याइरहनु भगवती देवीका चरणको आस्था अझ धेरै प्रगाढ बनेर आउन् जस्ता विशेषताले गर्दा यो पवित्र भूमि आज धेरैको पहिलो गन्तव्यको रोजाइमा पर्न सफल भएको एउटा आँकडाले बताएको छ. आउनुहोस् भक्त साधक, तपाईँको उपस्थिति पनि भगवती देवीको उपासनातर्फ सार्थक बन्दै अगाडि बढोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै अनि भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ यो भजन.

हुँदै हुन्थ्यो। कर्पूरी आवाजमा भगवतीको यो भजन यहाँलाई स्वागत गर्दछु। कार्यक्रममा भक्त साधक हामी चर्चा गर्दै थियौँ विगतको लामो श्रृङ्खला ओमकारको महिमाका सन्दर्भमा, जुन तपाईँले हिजो भर्खरको विगतको कार्यक्रममा ओमको मन्त्र उच्चारणबाट के वैज्ञानिक लाभ हुन्छ त भन्ने विषयमा, माइग्रेन जस्तो जटिल समस्या जसलाई कतिपय औषधिहरूले समेत काम गर्दैनन् अथवा काम गरे पनि खाइन्जेल मात्र हुन्छन्, त्यसपछि फेरि उही तनावयुक्त अवस्था हुन्छ भने त्यसबाट सधैँ सधैँका लागि मुक्ति पाउनको लागि ओमकारको उच्चारण मन्त्र जप भन्दा महान औषधि अरू भेटिएको छैन। यसर्थले पनि हाम्रा शास्त्रभित्र रहेका यस्ता मन्त्र जपका ध्यानका योगका महिमाहरू कति धेरै रहेछन् भन्ने कुरा स्वतः बुझिन्छ। कुनै पनि वस्तु जब हाम्रो मनले राम्रोसँग बुझेको हुँदैन, स्वीकार गरेको हुँदैन, तबसम्म त्यस वस्तुको महत्त्व थाहा हुँदैन। जब हामी केही कुरा थाहा पाउँछौँ, वस्तुको महत्त्व अझ धेरै भएको अनुभूति हुन्छ। पछि थाहा पनि भयो, आफूबाट उम्केर पनि गयो भने त्यसको पछुतो मान्छेलाई सधैँभर रहिरहन्छ। त्यसकारण हामी शरीरमा शक्ति छँदै, हामीमा चेतना छँदैमा यस्ता ओमकारबाट ध्यान गर्ने जस्ता क्रमहरूलाई छोड्नु हुँदैन। सुरुदेखि नै अभ्यास गरिएको प्रणवको उच्चारणले हामीलाई गहिरो ध्यानमा मग्न हुने अवस्था सृजना गरिदिन्छ। तर यसलाई निकै लामो प्रयासबाट मात्रै सफलता प्राप्त गर्न सकिन्छ। बाल्यकालदेखिकै अभ्यास हुँदै गयो भने लामो समयसम्मको निरन्तरको अभ्यासले हामीलाई एउटा निश्चित ज्ञानको भूमिकामा पुर्याउँदछ। त्यसकारण जति पनि मन्त्र जपकर्ताहरू हुनुहुन्छ, विभिन्न मन्त्रहरूको अनुष्ठान गर्नुहुन्छ, त्यस्ता श्रद्धालुहरूले पहिला ओम उच्चारण गरेर नै त्यसपछि मन्त्रोच्चारण गर्नुहुन्छ। मन्त्रका अगाडि पनि जोडिने भएको हुनाले यो ओमकार सबैभन्दा ठुलो मन्त्र हो, जसलाई महामन्त्र भनिन्छ। हामीले अरू कुरा अरू मन्त्रहरूबाट दीक्षित हुन पाएका छैनौँ अथवा अरू मन्त्रहरू जप्ने अवस्था छैन भने पनि केवल ओम मात्रैको जपले पनि सारा मन्त्रहरू जपे समानको उपलब्धि प्राप्ति हुन्छ, किनकि ओमकार युक्त नभएको कुनै मन्त्र नै हुँदैन। मन्त्रको प्रारम्भमै ओम उच्चारण गरिन्छ भने ओम कति ठुलो मन्त्र रहेछ भन्ने कुरो यसैबाट अवगत हुन्छ। अझ यहाँ विशिष्ट भन्नै पर्ने कुरो त के छ भने, यो जगतको सृष्टि हुँदा सर्वप्रथम भगवान श्री सूर्यको सृष्टि भइसकेको थियो। सौरमण्डलबाट प्राप्त हुने विशेष ऊर्जालाई धरतीले प्राप्त गरेर अनि धरतीमा हरेक प्राणीहरूको उत्पत्ति हुनुका साथै त्यसभन्दा अगाडि धरतीको निर्माण भएको थियो। यसरी धरतीलाई निर्माण गर्ने सौरमण्डलमा रहेका सूर्यबाट समेत विचार गर्यो भने ओमको ध्वनि गुन्जिरहेको हुन्छ। हस्त सन्दर्भलाई जोड्नेछौँ यतिखेर भने एउटा मिठो भजन श्रवण गर्दैछौँ।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो समुद्र भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक ओमको महिमा, यसको वैज्ञानिक कारण र महत्व यिनै सन्दर्भलाई जोडेका थियौँ। र आधुनिक विज्ञानले पत्ता लगाए अनुसार वैज्ञानिकहरू यो निष्कर्षमा पुगेका छन् कि सूर्यको बिम्बबाट उत्पन्न हुने ध्वनि भनेकै ओम ध्वनि हो। धेरै लामो गहिरो अनुसन्धानपछि वैज्ञानिकहरूले यो कुरा पत्ता लगाउनु भएको हो। सूर्यमण्डलका वरिपरि बिम्बबाट अर्थात् वरिपरिको घेराबाट आउने उच्चारण भनेको ओम हो। त्यसकारण ओम ब्रह्माण्डको प्रतीक हो, ब्रह्माण्डीय ध्वनि हो, ब्रह्माण्डीय तत्त्व हो। यसोभन्दा कति पनि फरक पर्दैन। धेरैजसो धर्म सम्प्रदायमा धर्मावलम्बीहरूले आफ्ना मन्त्र जपहरूमा प्रयोग गरिने ओम पनि प्रमुख मन्त्र नै छ। जैन धर्म, बौद्ध धर्म, सिख धर्म, यी सबै धर्ममा ओमको ध्यान हुन्छ, उच्चारण हुन्छ। बौद्ध धर्म हिन्दू धर्मकै अभिन्न अङ्ग हो। ओमबाट उच्चारण गरिने मन्त्र जप्नेहरू, ओमको ध्यान चिन्तन गर्नेहरू जति पनि धर्म सम्प्रदाय छन् यी सबै ओमकार परिवारभित्रका सनातन धर्म नै हो। ओम मणिपद्मे हुन्। त्यति दशकौँ दशकसम्म तपस्या गरेर बुद्धले ज्ञान प्राप्त गर्नुहुँदा यही मन्त्र पाउनु भएको थियो, यही मन्त्र जप्नु भएको थियो, जसमा सुरमा ओमको उच्चारण छ। अघि नै भनिसकियो, सूर्यको बिम्बबाट समेत निस्कने ध्वनि ओम ध्वनि भएको हुनाले सारा ब्रह्माण्डको उत्पत्तिको कारण नै ओमकार हो। तसर्थ ओमलाई यति धेरै महत्त्व दिइन्छ। अझ विशेष गरी जसलाई थाइराइड रोगको समस्या छ, त्यस्तो समस्या हुने व्यक्तिले पनि लामो लामो श्वासमा ओमको उच्चारण गरियो भने यसको घाँटीमा परेको भाइब्रेसनले, यसको उच्चारणको प्रेसले गर्दा थाइराइडमा समेत लाभ प्राप्त हुने कुरा योगासन गराउने योगीहरूले बताउनु भएको छ। स्वामी रामदेव र उहाँबाट प्रशिक्षित हुनुभएका अन्य योग गुरुहरू जति हुनुहुन्छ उहाँहरूले यही कुरा दोहोऱ्याउनुहुन्छ। यो यथार्थमा भएको कुरा पनि हो। कैयौँ रोगीहरू थाइराइड रोगबाट मुक्त भएका उदाहरणहरू पनि छ। कतिपयलाई भने त्यो हो कि होइन जस्तो लागेर राम्रोसँग योग नगरिनाले केही लाभ नमिल्दा होइन कि जस्तो पनि लागेको भेटिन्छ। तर नियम निष्ठा र विश्वासपूर्वक गरियो भने त्यो विश्वासले हामीलाई मनोबल दिन्छ र रोगलाई मिचेर सन्चो बनाउनका लागि महत्त्वपूर्ण काम गर्छ। त्यसकारण आत्मशक्ति पनि ठुलो औषधि हो। जब मान्छेमा आत्मबल, आत्मविश्वास रहन्छ, तब उसले सानातिना रोगहरूलाई जित्न पनि सफल हुन्छ। यस्तै कण्ठरोग, घाँटीको रोगसँग सम्बन्धित समस्या छ भने पनि ओमकारको लामो उच्चारण, जसमा फोक्सोभरि सास भरेर अनि बिस्तारै मधुर आवाजमा जति सक्दो लामो श्वास छोड्ने गरी ओ गुनगुनाएर उच्चारण गर्नु अत्यन्तै लाभदायक हुन्छ। यसको पनि यस किसिमको शारीरिक आरोग्य विज्ञानसँग यसले सरोकार राख्दछ। शरीरलाई निरोगी बनाउने जुन शरीर विज्ञान हो, त्यसमा पनि ओमको उच्चारणले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। हस्त, ओमको महिमा जति बताए पनि त्यति नै धेरै कुराहरू आइरहन्छन्। आज भने समयको विदाईको अन्तिम संहारमा उभिँदै तपाईँलाई समेत यो समय अवधिभर साथ दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दछु। प्रविधि संयोजन मित्र राजेन्द्र एवं कार्यक्रम उत्पादन सहयोगी प्राविधिक अरुणलाई समेत धन्यवाद ज्ञापन गर्दै र भगवती देवी मौलकालिकाको उपासनाबाट सबैको जीवनमा कल्याण प्राप्ति होस् भन्ने कामना गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला, तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी। रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
6: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
13: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
16: सर्जरी सम्बन्धी सेवा,
13: हार जोडी सम्बन्धी सेवा,
16: स्त्री तथा प्रसूति रोग सेवा,
13: बाल रोग सेवा,
16: न्युरो सर्जरी सेवा,
13: न्युरो साइकेट्रिक सेवा,
16: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 0656-525-514 र 525-517।
17: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
18: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
19: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
18: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
20: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
10: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: आएको छ। यो योजनाबाट 151 घरधुरीलाई खाने पानीको धारा पुर्याउने लक्ष्य लिएको छ। कार्की गाउँ दहबन र गैरीबाङ क्षेत्रका घरधुरीलाई लक्षित गरी अघि बढाइएको योजनाबाट वडा कार्यालय र विद्यालयमा समेत खाने पानी पुर्याउने उद्देश्य छ। लामो समयदेखि टाढाबाट पानी बोकेर गुजारा चलाउँदै आएका स्थानीय अब योजनाको काम पूरा भएपछि खानेपानीको दुःख हट्नेमा आशामा छन्। स्थानीय गुणसिंह घरतीमगरका अनुसार गाउँमा वर्षौंदेखि घर घरमा धारा पुग्ने सपना थियो, अहिले योजना निर्माण शुरू भएपछि उक्त सपना पूरा हुने विश्वास बढेको उहाँले बताउनुभयो। बर्खामा गाउँका मूलमा पानी आए पनि अन्य समयमा टाढाका स्रोत तथा खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीय सीता राणाले निर्माण शुरू भएपछि खाने पानीको दुःख अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो। पानी लिन जाँदा आउँदा दैनिक एक घण्टासम्म समय खर्चिनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। योजना गत आर्थिक वर्षदेखि नै सुरु भए पनि बहुवर्षीय भएकाले गत वर्ष सोलर मोटर लगायतका निर्माण सामग्री खरिद गर्ने काम भएको थियो। यस वर्षदेखि मुख्य निर्माणको काम अगाडि बढेको हो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो,
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले विभिन्न पदमा राजनीतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाश प्राप्त अधिकारीहरू पनि प्राथमिकतामा परिरहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भर्खरै मन्त्रालयको विज्ञ सचिवका रूपमा अवकाश प्राप्त सहायक रथी धर्मेन्द्र कुमार झालाई नियुक्त गरेका छन्। उनको हैसियतलाई सचिव सरह राखिएको छ। सरकारले बनाएको कार्यविधिमा पूर्वाधार विकास मन्त्रीले सचिव सरहका मात्र 5 जनासम्म विज्ञ राख्न सक्ने व्यवस्था छ। सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्व सैनिक अधिकारीलाई नियुक्त गरेको छ। पूर्व महासेनानी डाक्टर आनन्द सिंह भाटलाई उक्त पदमा नियुक्ति गरिएको हो। भाटले 2076 सालमा नेपाली सेनाबाट अवकाश पाएका थिए। बागमती विकास समिति पूर्वाधार विकास मन्त्रालयकै मातहतमा छ। उक्त पदमा मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा 3 जनाको नाम सार्वजनिक गरिएको थियो। पहिलो नम्बरमा डाक्टर विकास देवकोटा, दोस्रोमा भाट र तेस्रो नम्बरमा संगीता यादव थिए, तर दोस्रो नम्बरका भाटलाई नियुक्त गरिएको हो। यसै गरी अर्का एक सैनिक अधिकारीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले डाक्टर देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। खत्री नेपाली सेनाका अवकाश प्राप्त रथी हुन्। आयोगको सहअध्यक्षमा शिक्षा तथा खेलकुद मन्त्री हुने व्यवस्था छ। सहअध्यक्षको हैसियतले शिक्षा तथा खेलकुद मन्त्रीले खत्रीलाई उपाध्यक्षको नियुक्ति दिएका थिए। खत्रीले 2077 पुसमा प्राविधिक उपरथी पदबाट अवकाश पाएका थिए। यसै गरी सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य पदमा डाक्टर दीपक प्रसाद बास्तोलालाई नियुक्त गरेको थियो, तर उक्त नियुक्ति विवादास्पद बनेको छ। बास्तोलाको नियुक्तिलाई सर्वोच्च अदालतले समेत खारेज गरेको छ। पूर्वाधार मन्त्रालयको विज्ञ सचिवमा पूर्व सहायक रथी धर्मेन्द्र कुमार शाह, बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्षमा पूर्व महासेनानी आनन्द सिंह भाट, चिसिया उपाध्यक्षमा पूर्व रथी देवेन्द्र खत्री र नेवानी सञ्चालकमा पूर्व उपरथी दीपक प्रसाद बास्तोला नियुक्त भएका छन्। बास्तोलाको नियुक्तिलाई भने सर्वोच्चले खारेज गरेको छ। राजनीतिक नियुक्तिमा सेनाका पूर्व अधिकारी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कारबाही गर्नुस् शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुङ्ग्याउन दबाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दबाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कारवाही अगाडि बढाउन सक्ने धारणा राखे। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कारवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उनले बताए। अख्तियारको सम्पूर्ण टिमलाई म भन्न चाहन्छु कि हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईँहरूको काम कारवाहीमा कुनै अवरोध सिर्जना भएको रहेछ भने त्यसको स्पष्ट आधार र कारण भए यहाँहरू आफ्नो ढंगले त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ। लामिछानेले भनेका थिए त्यस्ता कोही मान्छे संलग्न भएका रहेछन् र तपाईँहरूसँग आधार र कारण छन् भने हाम्रो कुनै पनि किसिमको दबाव र प्रभाव हुने छैन। अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्बाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि उनले बताए। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुङ्ग्याएर अभियोजन गर्न दबाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटन कार्यक्रममा अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए नेहु खोज्दै गर्दा अख्तियारलाई 5 घण्टा सोधपूछ गर्नुपर्छ सल्लाह लिनुपर्छ भने 5 घण्टा मात्रै होइन 5 वर्षसम्म राखेर सल्लाह गरिन्छ। हामी नियमभन्दा बाहिर जाँदैन। लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कारवाही गर्नु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: त्यस्तै हचुवाका भरमा कसै विरुद्ध मुद्दा चलाउँदैनौ शीर्षकमा अख्तियार प्रमुख राई हिमालय टाइम्समा यो खबर छापिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले कसैलाई पनि हचुवाका भरमा मुद्दा नचलाउने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा धारणा राख्दै प्रमुख आयुक्त राईले अनुसन्धानको लामो प्रक्रिया पूरा गरेपछि मात्रै मुद्दा अभियोजन हुने बताउनु भएको छ। उहाँका अनुसार कुनै उजुरी परेकै आधारमा अख्तियारले तत्काल मुद्दा चलाउने गर्दैन। अनुसन्धान अधिकृतले गहन अनुसन्धान गरेपछि बहुमतका आधारमा निर्णय हुने र त्यसपछि सहन्यायाधिवक्ता सहितको कानूनी टोलीले सम्पूर्ण कानूनी आधार परीक्षण गर्छ। मुद्दा पेश गर्न लायक ठहरिएपछि मात्रै अभियोजन प्रक्रिया अघि बढ्ने समेत उहाँले स्पष्ट पार्नुभयो। आयोगका प्रमुख आयुक्त राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुङ्ग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने समेत बताउनु भएको छ। समितिको बैठकमा बोल्दै राईले तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले प्रधानमन्त्रीको सचिवालयमा आफू र आयोगका कर्मचारीलाई घण्टौँ थुनिएको भनिएको घटनाबारे पनि राज्य व्यवस्था तथा सुशासन समितिमा जवाब दिनुभएको छ। बिहिबार समितिको बैठकमा सांसदहरूले सिंहदरबार स्थित प्रधानमन्त्रीको सचिवालयमा अख्तियार प्रमुख सहितका कर्मचारीलाई करिब 7 घण्टा रोकेर विभिन्न व्यक्तिमाथि मुद्दा चलाउन दबाब दिएको विषयमा प्रश्न उठाएका थिए। जवाफमा प्रमुख आयुक्त राईले भने प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आफूहरू प्रधानमन्त्रीको कार्यालय गएको बताउनुभयो। राहदानी सम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्न तथा आयोगले गरिरहेको कामगारे जानकारी लिन बोलाउन सक्ने उहाँको भनाइ थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पूर्व प्रधानमन्त्री विरुद्ध समेत उजुरी परेको छ। बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले यस विषयमा जानकारी दिनुभएको हो। सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जीवित रहेका सबै पूर्व प्रधानमन्त्री विरुद्ध उजुरी आएको बताउनुभयो। पूर्व प्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौ अख्तियार प्रमुख राईले भन्नुभएको छ। उहाँले यस विषयमा धेरै खुलाउन नमिल्ने समेत बताउनु भएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पनि आयोगको अनुसन्धान स्वच्छ निष्पक्ष र परिणाममुखी हुनुपर्नेमा जोड दिनुभएको थियो। हचुवाका भरमा कसै विरुद्ध मुद्दा चलाउँदैनौ अख्तियार प्रमुख राई शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: प्रदेश सरकारमा एमाले र नेकपा बीच भएको नयाँ सत्ता समीकरणले राप्रपा र जसपा नेपाल आन्तरिक विवादमा मुछिएका छन्। कंग्रेस एमाले गठबन्धन भत्किएसँगै सातवटै प्रदेशमा एमाले नेकपा बीच सत्ता सहयात्राको सहमति भएको थियो। कोशी सुदूरपश्चिम र कर्णालीमा सहज भए पनि बागमती र लुम्बिनी प्रदेशमा सहज बहुमत पुर्याउन राप्रपा र जसपाको समर्थन आवश्यक भयो। त्यसका लागि एमाले दुवै दलको प्रदेश संसदीय दलको समर्थन लिएर सरकार गठन गरेको छ। सरकार निर्माणमा सत्ता गठबन्धनमा रहेका एमाले र नेकपा सफल भए पनि राप्रपा र जसपा नेपालमा झगडाको बिउ रोपिएको छ। बागमती र लुम्बिनी दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री भएका छन्। बागमतीमा एमाले सांसद किरण थापा मगरको नेतृत्वमा सरकार गठन हुँदा राप्रपा संसदीय दलका नेता उद्धव थापाले समर्थन गर्दै सरकारमा तीनजना मन्त्री पठाएका छन्। सरकार गठनमा केन्द्रको निर्णय विपरीत प्रदेश संसदीय दलले समर्थन गरेको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको हो। राप्रपा केन्द्रीय कार्यालयले प्रदेश सरकारलाई समर्थन गर्ने कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको थियो। पार्टी निर्देशन विपरीत गएको भन्दै राप्रपाले संसदीय दलका नेता थापालाई भने यसअघि नै कार्यवाही गरी निलम्बन गरिसकेको छ। थापाले बागमतीमा राप्रपा तटस्थ बस्दा सरकार नै नबन्ने स्थितिमा जिम्मेवार दलको हैसियतमा संसदीय दलले निर्णय लिएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाई छ, बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्यबाट समेत हटाउने र सरकारमा जाने सबैलाई कार्यवाही गरिन्छ। यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्नबहादुर खत्री भन्नुहुन्छ, जसपा प्रदेश सभा संसदीय दलले निर्णय गरेर सरकारलाई समर्थन दिएको अवस्थामा कुनै सांसद वा नेताले भन्दैमा सरकारलाई समस्या पर्दैन। प्रदेश सरकार सरकारमा एमाले नेकपा झगडामा राप्रपा जसपा शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: नेपाली काँग्रेसको इतर पक्षले पार्टीको पन्ध्र महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। इतर समूहको नेतृत्व सम्हाल्नुभएका पूर्व महामन्त्री डाक्टर शासाङ कोइरालाको महाराजगंज स्थित निवासमा बिहिबार बिहान बसेको बैठकले पन्ध्र महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको हो। यता संस्थापन पक्षले केन्द्रीय कार्य समितिको बैठक मार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। देउवा पक्षसँगको सहमति लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ। काँग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको छ। त्यस्तै काँग्रेस उपसभापति विश्व प्रकाश शर्माले पार्टी एकतालाई मजबूत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गर्नुभएको छ। त्यस्तै काँग्रेसका नेता रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकाले अब आफू थाकिसकेको प्रतिक्रिया दिनुभयो। कांग्रेस महाधिवेशन रोक्न इतर पक्षीय अदालत जाँदै शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले 12 जेठको प्रतिनिधि सभा बैठकमा बाँदर आतंकका कारण किसानहरू गम्भीर मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। बाँदरले बाली नाली नष्ट गर्दा ग्रामीण क्षेत्रका जनता आफ्नै थाथलो छाड्न बाध्य हुने अवस्था आएको उनको भनाई थियो। राईले बाँदरको समस्यालाई संसदमा हुने ठट्टा र उपहासको विषय नबनाउन आग्रह गर्दै यसलाई भूमि मान्छेको वास्तविक पीड़ा र आक्रोश बुझ्नुपर्ने बताएका थिए। बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ भन्ने उनको भनाईले किसानको पीड़ालाई देखाउँछ। उनले बाँदर व्यवस्थापनका लागि मार्ने, बन्द्याकरण गर्ने वा अन्य उपाय अपनाउने विषयमा सरकारले गम्भीर निर्णय गर्नुपर्ने माग गरेका थिए। बाँदर आतंकका कारण देशभरका मध्य पहाड़ी बस्तीका किसान हैरान छन्। बाली जोगाउन नसकेपछि उनीहरू गाउँ छाडेर तराई र शहरतिर बसाई सर्न थालेका छन्। संसददेखि सड़कसम्म बाँदर नियन्त्रणको आवाज उठे पनि ठोस समाधान अझै निस्किएको छैन। बन्द्याकरणदेखि बाँदर हेरालुसम्मका उपाय अपनाइए पनि दीर्घकालीन वैज्ञानिक व्यवस्थापन आवश्यक देखिएको छ। आतंक रोक्न गुलेली र बाँदर हेरालु उपशीर्षकमा यससँगै खबर छ। स्थानीयले बाँदर नियन्त्रणका लागि अनेक उपाय निकालेका छन्। पाल्पाको रिब्दी